0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: प्रहरबाट जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल जेठ महिनाको 20 गते बुधबार, इस्वी सम्वत जुन 3 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार अधिक ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज अधिक ज्येष्ठ कृष्ण पक्षको तृतीया तिथि साँझमा 7:14 त्यसपछि चतुर्थी तिथि लाग्नेछ। नक्षत्रमा पूर्व साढा रातिमा 11:27 त्यसपछि उत्तर साढा नक्षत्र लाग्नेछ। शुभ 5:41 त्यसपछि शुक्लयोग लाग्नेछ। करुणामा बढ़ी अहोरात्र रहनेछ। आनन्दादि योगमा आज श्रीवत्स योग रहनेछ। सूर्य वृष राशिमा चन्द्रमा धनु राशिमा रहनेछन्। आजको दिनमान 34:21 अर्थ 13:47 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रहे बिहानमा 5:10 तुरूदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:54 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 9:39 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 7:08 रहेको छ। राशिफलको शुरूमा मेष राशि। मेष राशिका व्यक्तिहरूका लागि आजको दिन केही सुस्त रहने देखिएको छ। शरीरमा आलस्यता बढ्नाले महत्वपूर्ण कामहरू अधुरै रहनेछन्। पारिवारिक सम्बन्धमा सानो कुराले पनि ठूलो रूप लिन सक्ने देखिएको छ। आज अरूको कुरा काट्नुभन्दा आफ्नै काममा केन्द्रित हुन उत्तम हुनेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोला। विद्यार्थी वर्गका लागि आजको दिन सामान्य रहनेछ। गुरूजनको सल्लाहले नयाँ दिशा देखाउन मद्दत गर्नेछ। अब दोस्रो राशि वृष राशि। वृष राशिका व्यक्तिहरूका लागि आजको दिन नयाँ स्रोतबाट धन प्राप्तिको योग रहेको छ। व्यापारमा रहेकाहरूले ठूलो नाफा कमाउने अवसर पनि पाउनेछन्। स्वास्थ्यमा निकै सुधार आउनेछ भने लामो समयदेखिको स्वास्थ्य समस्या समाधान हुनेछ। मानसिक रूपमा पनि प्रसन्न र हलुका महसुस हुनेछ। सृजनशील काममा मन जानेछ। रोकिएका पुराना सरकारी र प्रशासनिक कामहरू आज सम्पन्न हुन सक्ने ग्रह गोचर रहेको छ। सन्तानको प्रगतिले मनमा शान्ति छाउनेछ, खुशी पनि छाउनेछ। आर्थिक दृष्टिकोणले आजको दिन निकै राम्रो रहेको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आजको दिन नयाँ सिप अथवा प्रविधि सिक्नका लागि निकै उपयुक्त रहेको छ। जटिल ठानिएका समस्याहरू पनि स्वतः समाधान हुनेछन्। आजबाट नयाँ जिम्मेवारी अथवा पदोन्नतिको ढोका खुल्नेछ। आकस्मिक धन लाभको सम्भावना पनि रहेको छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। मनमा सकारात्मक सोच बढ्नाले शरीरमा पनि नयाँ ऊर्जा सञ्चार हुनेछ। बौद्धिक क्षमताको भरपूर उपयोग गर्ने दिन पनि रहेको छ। तपाईँले आफ्ना तर्क र विचारहरूबाट अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज प्रेम सम्बन्धमा अविश्वासको बादल मडालिन सक्नेछ। खुला हृदयले संवाद गर्दा सबै समस्याको समाधान निस्किनेछ। विद्यार्थीहरूले अध्ययनमा थप ध्यान दिनुपर्ने अवस्था पनि रहेको छ। वैदेशिक अध्ययनको प्रयास गर्नका लागि समय अनुकूल रहेको छ। पारिवारिक जीवनमा केही उतार चढाव भने अवश्य आउनेछ। आर्थिक रूपले दिन मध्यम रहनेछ। व्यापारमा नयाँ लगानी गर्नुभन्दा पुरानै कारोबारलाई व्यवस्थित बनाउन फाइदाजनक हुनेछ। मौसम परिवर्तनले रुगाखोकी जस्ता समस्या देखिन सक्ने भएकाले तपाईँ सचेत हुनुहोला। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज स्वास्थ्य क्षेत्रबाट फाइदा हुने ग्रहयोग रहेको छ। आर्थिक लाभका लागि गरिएको प्रयास सफल हुनेछ। पैतृक सम्पत्तिको विवाद पनि समाधान हुनेछ। स्वास्थ्यमा खासै समस्या देखिँदैन। आँखा र टाउको दुख्ने समस्याले केही सताउन सक्ने देखिएको छ। साँझको समय परिवारसँग बिताउँदा दिनभरिको थकान मेटिनेछ। आज अरूको कुरा काट्नुभन्दा आफ्नै कमजोरी सुधार गर्न ध्यान दिँदा निकै राम्रो हुनेछ। नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर पनि मिल्नेछ। समाजमा तपाईँको व्यक्तित्वको प्रभाव बढ्नेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज अनावश्यक खर्च बढ्न सक्ने ग्रह गोचर रहेको छ। आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला। ऋण लेनदेनबाट आज टाढै रहँदा राम्रो हुनेछ। तर साथीभाइको सहयोगले मानसिक बोझ कम हुनेछ। परिवारमा मेलमिलापको वातावरण रहनेछ। मानसिक तनावले निन्द्रामा समस्या पर्न सक्छ। आज स्वास्थ्यप्रति लापरवाही नगर्नुहोला। केही चुनौतीको सामना गर्नुपर्ने अवस्था पनि सृजना हुनेछ। सोचेको काम समयमै पूरा नहुँदा केही खिन्नता महसुस हुनेछ। तर हरेस नखाई निरन्तर प्रयास गर्दा सफलता हात लाग्ने ग्रह गोचर रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूका लागि आज नयाँ सम्बन्धहरू गाँसिने र पुराना सम्बन्ध अझ प्रगाढ हुनेछन्। व्यापार र नोकरीमा राम्रो प्रगति हुनेछ। पदोन्नति अथवा तलब वृद्धिको शुभ समाचार प्राप्त हुनेछ। सानो लगानीबाट पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ। जीवन साथीको पूर्ण सहयोगले ठूला निर्णय गर्न सजिलो हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा पनि नयाँ स्फूर्ति बढ्नेछ। बाहिरी क्रियाकलाप र भ्रमणमा रुचि बढ्नेछ। प्राकृतिक वातावरणमा समय बिताउनु लाभदायी रहनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज स्वास्थ्यमा सानोतिनो समस्या देखिन सक्छ। खुट्टा अथवा जोर्नीमा दुखाइ महसुस हुन सक्छ। आज गरिने कामको गोपनीयतामा निकै ध्यान दिन आवश्यक छ। आफ्ना महत्वपूर्ण योजनाहरू सबैलाई सुनाउँदा काम बिग्रन सक्ने डर हुनेछ। शान्त रहेर आफ्नो काममा केन्द्रित हुनुहोला। नोकरीमा नयाँ जिम्मेवारी थपिन सक्छ। मेहनत अनुसारको जस नपाउँदा केही असन्तुष्टि भने अवश्य हुनेछ। विद्यार्थीहरूले पढाइमा बढी मेहनत गर्नुपर्ने दिन रहेको छ। आज उपहार अथवा अचानक धन लाभ हुने सम्भावना पनि रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिन निकै रोचक रहनेछ। सन्तानको प्रगतिले गौरव महसुस हुनेछ भने परिवारमा पनि खुशीको सञ्चार हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। शारीरिक व्यायाम र योग अभ्यासले थप ऊर्जा प्रदान गर्नेछ। आज अनावश्यक यात्राबाट जोगिँदा राम्रो हुनेछ। बाटो काट्दा अथवा सवारी चलाउँदा विशेष ध्यान दिनुहोला। धैर्यतापूर्वक गरिएको कामले समस्या समाधान हुनेछन्। आर्थिक लेनदेनमा सावधानी अपनाउँदा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशिले व्यक्तिहरूका लागि आज आमदानी र खर्चको सन्तुलन मिलाउन आवश्यक रहेको छ। नयाँ व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ भने दिन उत्तम रहेको छ। घर जग्गा सम्बन्धी काममा फाइदा हुनेछ। स्वास्थ्य सामान्य रहे पनि मानसिक थकान महसुस हुन सक्छ। धर्म कर्म र सामाजिक कार्यले मनलाई शान्ति दिनेछ। आज कसैसँग रूख वचन नबोल्नुहोला। तपाईँको साहस र धैर्यताको सबैले प्रशंसा गर्नेछन् भने आर्थिक क्षेत्र पनि स्थिर रहनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशिका व्यक्तिहरूका लागि आज लामो समयदेखि अड्किएका मुद्दाहरू सुल्झिने सम्भावना रहेको छ। यात्राको योग पनि रहेको छ। यात्राले मनोरञ्जन दिनेछ। स्वास्थ्य राम्रो रहनेछ। खेलकुद र साहसिक कार्यमा रुचि बढ्नेछ। शरीरमा नयाँ ऊर्जा र जोशको सञ्चार हुनेछ। बोलीको मधुरताले रोकिएका कामहरू सम्पन्न हुनेछन्। रोकिएका कामहरूले तीव्रता पाउनेछन्। दाजुभाइ र सहयोगीहरूको पूर्ण समर्थन मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईँको सक्रियता बढेर जानेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज प्रतिद्वन्दीहरूसँग प्रतिस्पर्धा गर्दा सावधानी अपनाउनु पर्ने गोचर रहेको छ। आफ्नो कामको गुणस्तरमा निकै ध्यान दिन आवश्यक छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। स्वास्थ्यमा भने केही कमजोरी महसुस हुनेछ। आफ्नो गल्तीलाई स्वीकार गरेर अघि बढ्दा राम्रो हुनेछ। जिद्दी गर्ने बारीले आफ्नै नोक्सानी हुन सक्ने देखिएको छ। नयाँ व्यवसायमा लगानी गर्दै अघि निकै विचार गर्नुहोला। व्यापारमा मध्यम फल मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारी सँगै अब लाग्यो आजको साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा धनु राशिमा रहनेछन्। त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर दक्षिण र पश्चिम तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पार्न परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:10 छ बजे 53 मिनटसम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 6:53 8:35 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गर्न छुटेका र थालिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:35 10:18 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:18 मध्याहमा 12:00 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। मध्याहमा 12:00 दिनमा 1:43 रोग बेला रहनेछ। दिनमा 1:43 3:25 उद्योग बेला रहनेछ। दिनमा 3:25 5:08 चर बेला रहनेछ भने दिनमा 5:08 साँझमा 6:50 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभादी बेलाको रातितर्फ लागौं। साँझमा 6:50 8:08 अमृत बेला रहनेछ। साँझमा 8:08 9:25 काल बेला रहनेछ। राति 9:25 10:43 शुभ बेला रहनेछ। राति 10:43 12:00 रोग बेला रहनेछ। राति 12:00 1:18 उद्योग बेला रहनेछ। राति 1:18 2:35 चर बेला रहनेछ। राति 2:35 3:52 लाभ बेला रहनेछ। राति 3:52 भोलि बिहानमा 5:10 समय फेरि अमृत बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला।
1: काल बेला छल्नु होला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय मध्याहमा 12 बजेदेखि दिनमा 1 बजेर 30 मिनटसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
2: हवस् त सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
6: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
7: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
7: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
7: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
8: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
9: रेडियो सफलता 103.4 MHz।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। गण्डकीको नीति तथा कार्यक्रम, गाउँ फर्केर खेती गर्नेलाई अनुदान, हाइड्रोको इजाजत आफै बाँड्ने, पोखराबाट उडान भर्न फाइदा दुवै इच्छुक उपाध्यक्ष लुकाज र पोखरा महानगर प्रमुख बीचभेट, महानगरले भवन भत्काइदिएपछि फेरि निर्माणमा जुटे हिमाली सांस्कृतिक परिवार, दिल्लीमा रवि लामिछानेको दौड़धूप, भारतीय उच्च नेतृत्वसँग संवाद, सीमा विवादमा प्रधानमन्त्री बालनको अभिव्यक्तिबारे भारतको प्रतिक्रिया, तेस्रो पक्षको कुनै भूमिका नभएको स्पष्ट उक्ति, र लूको जोखिमबाट जोगिन पूर्व तयारी आवश्यक, एल निनोको असर फरक फरक हुने, विश्व मौसम विज्ञान संगठनको चेतावनी। अब सुनौ पूरा समाचार। गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम ल्याएको छ। गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख टिलीराज भट्टले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिएको हो। गण्डकी प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाउने महत्वाकांक्षी नीति लिएको छ। गण्डकी प्रदेश सरकारले युवालाई हाल रोजगारी नपाएर बेरोजगार भइरहेको तथा कयौं युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेको बेला गण्डकी सरकारले ती युवालाई स्वदेशमै रोक्नका लागि यस्तो महत्वाकांक्षी योजना ल्याएको हो। प्रदेश प्रमुख भट्टले भन्नुभयो, अबको निकास युवाको विकास अभियान अन्तर्गत युवामा सकारात्मक सोच, नेतृत्व विकास, उद्यमशीलता, शिक्षा तथा क्षमता विकास गरी युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाइनेछ। यस्तै विकासका नीतिगत क्रिया निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण र प्रभावकारी सहभागिता पनि सुनिश्चित गरिने उहाँले बताउनुभयो। साथै प्रदेश नमूना युवा संघ संस्था, युवा मैत्री स्थानीय शासन कार्यक्रम संचालन गरिने पनि उहाँले उल्लेख गर्नुभयो। उहाँले मेरो प्रदेश मेरो दायित्व अभियान अन्तर्गत लगानीका सम्भावना क्षेत्रमा निजी लगानी आकर्षित गर्न इन्भेस्ट गण्डकी कार्यक्रम संचालन गरिने बताउनुभयो। तर यो कार्यक्रम विगत 4-5 वर्षदेखि निरन्तर परिरहे पनि कार्यान्वयनमा भने आएको छैन। गण्डकी सरकारले कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गरी ग्रामीण अर्थतन्त्र सुदृढीकरण गर्ने जनाएको छ। त्यसका लागि कृषिको आधुनिकीकरण, यन्त्रीकरण, विविधीकरण र व्यवसायीकरण गर्दै बजारीकरणको उचित प्रबन्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। गण्डकीले विदेश तथा नेपालकै शहरबाट गाउँ फर्किने युवालाई प्रोत्साहन गर्न व्यवसाय कर्जामा ब्याज अनुदान गरिँदै रिटर्न टू भिलेज अभियान संचालन गर्ने जनाएको छ। साथै स्थानीय उत्पादनको बजारमा पहुँच र न्यायोचित मूल्यका लागि कृषि एप संचालन, कृषि एम्बुलेन्सको प्रभावकारी संचालन गर्ने पनि भट्टले बताउनुभयो। गण्डकी सरकारले खेती योग्य जमीनको संरक्षण र उपयोग सुनिश्चित गर्न स्थानीय तहसँगको समन्वयमा भूमि बैंक ऐन तर्जुमा एवं कार्यान्वयनलाई निरन्तरता दिएको छ। यद्यपि यो कार्यक्रम विगतदेखि नै नीति तथा कार्यक्रम र बजेटमा परे पनि कार्यान्वयनमा भने कुनै आएको छैन। गण्डकीले 5 वर्षभित्रमा भारत र चीनबाट आगमन हुने पर्यटकको संख्या दोब्बर बनाउने जनाएको छ। त्यसका लागि पर्यटन बोर्ड र निजी क्षेत्रसँगको साझेदारीमा गण्डकी जाउँ संस्कृतिसँग रमाउ अभियान संचालन गर्ने उहाँले बताउनुभयो। पोखरालाई अन्तर्राष्ट्रिय सभा सम्मेलन र माइस टुरिज्म, स्वास्थ्य तथा आरोग्य एवं खेल पर्यटन सम्बन्धका रूपमा स्थापित गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। हरित पूर्वाधार तथा वातावरण मैत्री यातायात प्रबन्धन मार्फत दिगो पर्यटन सुनिश्चित गरिनेछ। उहाँले भन्नुभयो, प्रदेश सरकारले गण्डकीलाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने नीति पहिलो पटक स्पष्ट रूपमा लिएको छ। साहसिक तथा उच्च उचाइको खेलकुदलाई विकास र विस्तारलाई खेल पर्यटन प्रबन्धन गरिने भट्टले बताउनुभयो। गण्डकी सरकारले एकीकृत पर्यटन विकास अवधारणा कार्यक्रम गरिने जनाएको छ। यसका लागि दोस्रो पञ्चवर्षीय योजना र पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनले पहिचान गरेको रणनीतिक तथा रूपान्तरणकारी कार्यक्रमलाई विशेष प्राथमिकताका आधारमा कार्यान्वयन गरिने बताएको छ। गण्डकी सरकारले दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, देवघाट र त्रिवेणी धाम जस्ता महत्वपूर्ण धार्मिक स्थल जोड़ने गरी धार्मिक पर्यटन परिपथ विकास गर्ने, राउण्ड फेवा, भ्यू फेवा कार्यक्रम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने पनि जनाएको छ। पोखराको फेवातालको सिरान क्षेत्रमा पर्ने चंखपुरदेखि मुग्रे बगारसम्म पर्यटकीय आकर्षणका रूपमा फेवा होराइजन पेरिस्टेरियन ब्रिज सेल्फी ब्रिज निर्माण गर्ने पनि जनाएको छ। साथै पोखराकै अर्को सुन्दरताल रूपातालमा सिसाको पुल निर्माणको सम्भाव्यता अध्ययन गरेर निर्माण कार्य अगाडि बढाइने भट्टले बताउनुभयो। त्यस्तै लिगलिगकोटदेखि गोर्खा दरबार मनकामना पदमार्गलाई नेपाली सभ्यताको चिनारी तथा नेपाली एकीकरण मार्गको रूपमा विकास गर्ने पनि जनाएको छ। गण्डकी सरकारले गोर्खा दरबारदेखि हनुमान ढोकासम्म फूलपाती पदमार्ग निर्माणका लागि बागमती प्रदेशसँग समन्वय गर्ने हुँदै नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। पोखरालाई अन्तर्राष्ट्रिय तथा सम्मेलन र माइस टुरिज्म स्वास्थ्य आरोग्य एवं खेल पर्यटन केन्द्रका रूपमा विस्थापित गर्ने हरित पूर्वाधार तथा बाँदरमती यातायात प्रबन्धन मार्फत दिगो पर्यटन सुनिश्चित गरिने पनि जनाएको छ। गण्डकी सरकारले शिक्षातर्फ सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिएको छ भने उज्यालो गण्डकी अभियानलाई पूर्णता दिने जनाएको छ। गण्डकी प्रदेश र पोखराको सार्वजनिक सवारी साधनलाई वित्तीय सवारी साधनमा रूपान्तरण गर्ने नीति त नभने सरकारले लिएको छ। त्यसका लागि यस क्षेत्रलाई प्रोत्साहन गरिने भट्टले बताउनुभयो। साथै राइड सेयरिङ सेवा नियमन र व्यवस्थापन नियमावली कार्यान्वयन गर्ने पनि उहाँले बताउनुभयो। गण्डकी सरकारले भूमिहीन सुकुम्बासीको व्यवस्थापन बारे ठोस नीति लिएको छ। बरू वैज्ञानिक भूमि सुधार र सुकुम्बासी समस्या समाधानमा संघ र स्थानीय तहसँग समन्वय गर्न मात्रै उल्लेख गरिएको छ। खेलतर्फ गण्डकी गौरव कार्यक्रम मार्फत खेलाड़ीको प्रोफाइल तयार गर्ने खेल छ गण्डकी कार्यक्रमलाई निरन्तरता लगायतका कार्यक्रम गरेको छ भने स्काई ड्राइभिङ हेली स्क्रिनिङ बन्जी जम्प उचाई साइक्लिङ जस्ता साहसिक गतिविधिको प्रबन्धन तथा नयाँ स्थल पहिचान कार्यक्रमलाई थपेको छ। प्रदेश सरकारले खेल पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राख्दै प्रत्येक जिल्लामा बहुद्देश्य कवर हल रंगशाला वा क्रिकेट मैदान निर्माणलाई अघि बढ़ाउने जनाएको छ। प्रदेश स्थानीय तह र निजी क्षेत्रविद साझेदारी बढ़ाएर खेलकूद क्षेत्रको संस्थागत विकास गर्ने तथा पूर्वाधार संरक्षण र स्तरोन्नति गर्ने नीति पनि सरकारले लिएको छ। गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले असन्तुष्टि जनाएको छ। प्रदेश प्रमुख डिलीराज भट्ट मंगलबार सदनमा पेश गरेको कार्यक्रममा राप्रपाका संसदीय दलका प्रमुख सचिव बिन्दु पौडेलले आफ्नो प्रतिक्रिया दिएकी हुन्। उनले सरकारले नीति कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेशको नारा भए पनि कार्यान्वयनमा ठोस आधार नभएको बताउनु भएको छ। पौडेलले प्रतिपक्षमा रहेर पनि आफूहरूले राम्रो कार्यको समर्थन गर्दै आएको उल्लेख गरिन्। उनले भनिन्, हामीले जहिले पनि राम्रो कामको समर्थन गरेका छौं तर सरकारले विकृति र विसंगतिबारे उठाएका हाम्रा आवाजलाई समेट सकेन। सरकारको नीति कार्यक्रममा धेरै महत्वपूर्ण विषयहरू छुटेको उनको दावी छ। जनताले उत्पादन गरेको वस्तुको बजारीकरण र स्वदेशी उत्पादनको प्रबन्धन गर्ने सुझावलाई सरकारले व्यवस्था गरेको पौडेलले बताइन्। अरू सबैको नाम आए पनि हाम्रो सुझावहरू हराएका छन्। उनले भनिन्, प्रशासनिक पुनर्संरचनाका नाममा भएका विकृति सुधार्न सरकारसँग दृढ इच्छाशक्ति नदेखिएको उनको आरोप रहेको छ। सरकारले प्रस्तुत गरेको एक धारा कार्यक्रमको तथ्याङ्कमा पनि उनले प्रश्न उठाएकी छन्। धेरै धारामा पानी नआउँदा नागरिकले शास्ति भोगिरहेको वास्तविक धरातल अर्कै रहेको उनले उल्लेख गरिन्। पर्यटन विकासका सन्दर्भमा पोखरालाई मात्र केन्द्रमा राख्न नआउन न्याय संगत नहुने उनको तर्क छ। अरू पर्यटकीय स्थलहरूलाई ओजेलमा पार्न नहुने उनको भनाइरहेको छ। यता गण्डकी प्रदेश सरकारले बाँझ जमीनको उपयोग र युवा पलायन रोक्न गाउँ फर्केर खेती गर्नेलाई अनुदान घोषणा गरेको छ। रिटर्न टू भिलेज अभियान मार्फत विदेशी रोजगारी वा शहरबाट फर्केर युवालाई कृषि उद्यममा आकर्षित गर्न सहुलियतपूर्ण ब्याज अनुदानको व्यवस्था गरिएको हो। उनीहरूको उत्पादन बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स सेवा सञ्चालन गर्ने र उच्च मूल्यको बालीको ब्रान्डिङ र निर्यातमा सहयोग गर्ने जनाएको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम मार्फत आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको सोच पूरा गर्न आगामी बजेटलाई केन्द्रित गर्ने तयारी गरेको छ। कृषकलाई उद्यमी र कृषिलाई उद्योगका लागि विदेश तथा नेपालकै विभिन्न शहरबाट गाउँमा फर्केर व्यावसायिक कृषि र कृषि उद्योग गर्न चाहने व्यक्तिलाई व्यावसायिक कर्जामा ब्याज अनुदान दिँदै रिटर्न टू भिलेज अभियान सञ्चालन गरिनेछ। मंगलबार सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख छ। गण्डकीले सुशासन र चुस्त सेवा प्रवाहका लागि प्रशासनिक रिटर्न साइजिङको नीतिलाई निरन्तरता दिने घोषणा गरेको छ। यसअघि नै 32 कार्यालय गाभेर 19 सीमित गरेकै 304 दरबन्दी कटौती गरिसकेको सरकारले अब थप प्रशासनिक पुनर्संचालन मार्फत सेवालाई नतिजामुखी बनाउने लक्ष्य लिएको छ। गत 23-24 भदौको जनआन्दोलनपछि सुशासनलाई केन्द्रमा राख्दै सरकारले एकीकृत सेवा कार्यालय स्थापना गर्ने भएको छ। प्रशासनिक कार्यालय आधुनिक बनाउन सरकारले डिजिटल गण्डकी गुरू योजना ल्याएको छ। यस अन्तर्गत सरकारी कामको एआईको प्रयोग गर्ने नीति लिएको छ। यता गण्डकी सरकारले परम्परागत रूपमा विवादित भनिएको क्षेत्रलाई कानूनी दायरामा बढ़ाएर आर्थिक उपार्जन को स्रोत बनाने घोषणा कर आगामी आर्थिक वर्ष देखि औषधीय औद्योगिक प्रायोजन का गांजा खेती वैधानिकता दिने इसका गांजा खेती नियमन ऐन र प्रदेश में उत्पादित घरेलू मदिरा को ब्रांडिंग वितरण र नियमन व्यवस्थित करने ऐन कार्यान्वयन करने नीति तथा कार्यक्रम में उल्लेख कर सरकारले ऐन तैयार कर सकेको छ भने कार्यान्वयनमा संघीय ऐन तथा कानूनहरू बाधक बन्न सक्ने सरकारवालाहरूको चिन्ता छ। प्रदेश सरकारले पर्यटकीय राजधानी पोखराको थप विकासका लागि विशेष पूर्वाधार अघि सारेको छ। फेवातालमा फेवा होराइजन पेडिस्ट्रिक ब्रिज सेल्फी ब्रिज र रूपातालमा सिसाको पुल निर्माण गर्न लागि हो। धार्मिक पर्यटनलाई प्रवर्धन गर्न दामोदर कुण्ड मुक्तिनाथ पञ्चकोट देवघाट र त्रिवेणीधामलाई जोड्ने गरी धार्मिक पर्यटन परिपथ निर्माण गरेर भारत र चीनबाट आउने पर्यटकको संख्या आगामी 5 वर्षभित्र दोब्बर बनाउने लक्ष्यका साथ नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रको साझेदारीमा गण्डकी जाउँ प्रकृति र संस्कृतिसँग रमाउ अभियान सञ्चालन गर्ने जनाएको छ। यसबाट गण्डकीमा उपलब्ध पर्यटकीय वस्तु र सेवाको अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रचार हुने अपेक्षा छ। पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकीको प्रदेशको पर्यटनप्रति बढ़ेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र संवेदनशीलतालाई आत्मसात गर्दै अन्तर मन्त्रालय तथा निकायको समन्वयमा एकीकृत पर्यटन विकास अवधारणा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। दोस्रो पञ्चवर्षीय योजना र पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदन पहिचान गरेर रणनीतिक तथा रूपान्तरकारी कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लगिने भएको छ। प्रदेशले आफ्नो कार्यक्षेत्रलाई अगाडि जलविद्युत योजना तर्फको सर्वेक्षण र इजाजत पत्रमा दिने काम आफै शुरू गर्ने भएको छ। सञ्चालित आयोजनाहरूमा प्रभावित क्षेत्रका स्थानीयलाई शेयर लगानी सुनिश्चित गर्ने सरकारले आश्वस्त गरेको छ। संघ सरकारसँग कार्यान्वयन समन्वय गर्दै बन्द रहेका गोरखकाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राखेको छ। यससँगै सरकारले भने यसमा खासै चासो दिएको छैन। यसै गरी आगामी वर्षभित्र उज्यालो गण्डकी अभियानलाई पूर्णता दिने र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति पनि सरकारले लिएको छ। प्रदेशले नवलपुरको लोकाहा खोला र कास्कीको पुडीटारमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र स्थापना र सञ्चालनलाई तीव्रता दिने भएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्ति न। यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
4: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
5: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि अरूलाई अल्गाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
15: काममा अलि सघाउँछ कि भनेर नि।
14: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
16: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: एकैछिनको विश्रामपछि खबर संगालोमा पुनः स्वागत छ। अब बाँकी समाचार। विश्वको प्रमुख हवाई सेवा केन्द्र प्रदायक फेलाई दुवैले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने इच्छा देखाएको छ। कम्पनीका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग मंगलबार भेट गरी यस्तो चासो राखेका हुन्। उड्डयन क्षेत्रमा 20 वर्षभन्दा लामो अनुभव भएका लुकाजले पोखरासँग जोडिए पनि नभए यहाँको पर्यटकको लागि सुखद हुने बताए। उड्डयन सुरक्षा र जोखिम व्यवस्थापनमा विशेषज्ञता हासिल गरेका उनले विमानस्थलको मापदण्डबारे पनि जानकारी लिए। लुकाजले भने, पोखराको सुन्दरताले मलाई प्रभावित पारेको छ, यहाँ उडान भर्न हामी इच्छुक छौं। उनले अन्तर्राष्ट्रिय र स्थानीय सुरक्षा मापदण्डका आधारमा कम्पनीले उडान निदानका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सक्ने बताएका छन्। भेटमा नगर प्रमुख आचार्यले नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आफूले निरन्तर पहल गरिरहेको बताए। दुई देशबीचको पर्यटन बढ़ाउन सीधा उडानको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ। आचार्यले भने विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न पूर्ण रूपमा सक्षम छ। हाल चार्टर उडानहरू पनि भइरहेका छन्। पोखरा पर्यटनको राजधानी भएकाले विश्व बजारमा प्रबन्धन गर्न नियमित उडान आवश्यक रहेको उनको उल्लेख छ। आचार्यले कम्पनीका तर्फबाट उडानका लागि विशेष पहल गर्न रूकाजलाई अनुरोध गरे। नेपाल सरकारसँग पनि यस विषयमा पटक पटक संवाद भएको उनले जानकारी दिए। भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई पनि उपस्थित रहेका थिए। पोखराको व्यस्त बजार न्यू रोड सड़क खण्ड पश्चिमतर्फको व्यापारीले दुवैतर्फ सवारी साधन पार्किङ व्यवस्थाको माग राखेको छ। पोखरा महानगरले पूर्वी क्षेत्रभागमा मात्र सवारी पार्किङ व्यवस्था गर्दा पश्चिमतर्फका व्यवसायहरूले व्यापार घाटा बेहोर्नु परेको र ग्राहकलाई समेत बाटो काटेर पारी जान कठिनाई भएको बताउँदै आएका छन्। सोमबार उनीहरूले न्यू रोडको पश्चिम भागमा सबैजसो घरमा दुवैतर्फ व्यवस्थित पार्किङ हुनुपर्ने माग राख्दै ब्यानर टास गरेका छन्। साथै पोखरा महानगरपालिकाको कार्यालय समेत ब्यानर टास गरे। न्यू रोड पार्किङ व्यवस्थापन समिति संयोजक राजकुमार रम्तेलले पोखराका मेयर धनराज आचार्यसँग सड़कका दायाँ बायाँ दुवैतिर पार्किङ व्यवस्था गर्नुपर्ने माग राखेका छन्। उनका अनुसार एक हप्तादेखि न्यू रोडको पश्चिमतर्फको भागमा पार्किङ गरिरहेका सवारी प्रति ट्राफिक प्रहरीले धरपकड़ गर्नुका साथै उठाएर लैजाने गरेको गुनासो छ। पूर्वी भागमा मात्र पार्किङले पश्चिमी भागको व्यवसाय घट्नुका साथै किनमेलमा आएका ग्राहकहरूलाई समेत सड़क पार गरी पार जाँदा सवारी दुर्घटनाको त्राससँगै असजिलो भएको उनको दावी छ। होटल दीप शारका संचालक केपी उपाध्याय शर्माले पनि पूर्वीतर्फ मात्र पार्किङले पश्चिमतर्फको व्यवसाय चौपट भएको बताउँछन्। उनले सड़कको दायाँ बायाँ दुवैतर्फ पार्किङको व्यवस्था नगरे आफूहरू व्यवसायबाट हात धुने अवस्था आउने सक्ने बताए। व्यवसाय दिल श्रेष्ठले व्यस्त सड़क र सवारी साधनको चापले सड़क पार गर्नु जोखिमपूर्ण बन्नुका साथै पार्किङ अभावले उपभोक्ताले भित्री सड़कमा दुई वा चार पाङ्ग्रे सवारी साधनहरूको पार्किङको चाप बढ़दा अन्य सवारी साधन आवाजातमा समस्या हुने गरेको बताए। उपभोक्ता शंकर देवकोटाले एकतर्फी पार्किङले पश्चिमका पसलमा जान समय लाग्नुका साथै सामान बोकेर ल्याउन समेत कठिन हुने गरेको बताए। स्थानीय व्यवसायहरूले सम्बन्धित निकायसँग सुरक्षा सड़क सुरक्षालाई प्राथमिकता राख्दै निश्चित स्थानमा दुवैतर्फ व्यवस्थित पार्किङको व्यवस्था गर्न आग्रह गरेका छन्। साथै थप जेब्रा क्रसिङ र सुरक्षित पैदल मार्ग निर्माण नगरेमा ग्राहकलाई सहज हुने र दुवैतर्फका व्यवसायहरूले समान अवसर पाउने विश्वास व्यक्त गरेका छन्। गण्डकी प्रदेश सरकारले पाँच जमिनको उपयोग र युवा पलायन रोक्न गाउँ फर्केर खेती गर्नेलाई अनुदान घोषणा गरेको छ। रिटर्न टू भिलेज अभियान मार्फत वैदेशिक रोजगारी वा शहरबाट फर्केर युवाहरू कृषि उद्यममा आकर्षित गर्न सहुलियतपूर्ण ब्याज अनुदानको व्यवस्था पनि गरेको छ। उनीहरूको उत्पादन बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स सेवा सञ्चालन गर्ने र उच्च मूल्यको बालीको ब्रान्डिङ र निर्यातमा सहयोग गर्ने पनि जनाएको छ। हिमाली सांस्कृतिक परिवारको भवन निर्माणमा टीकाबहादुर कार्कीले 5 लाख रूपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। नेपाली लोक संस्कृतिको संरक्षण सम्वर्धन विकासमा 3 दशकदेखि सक्रिय हिमाली सांस्कृतिक परिवार आफ्नै सांस्कृतिक भवन निर्माण अभियानमा जुटेको छ। 2054 सालमा नेपालले लोक संस्कृति बचाऊ भन्ने नारासहित स्थापना भएको संस्थाले स्थायी पूर्वाधार निर्माणका लागि सहयोग संकलन अभियान शुरू गरेको छ। पोखरा र पृथ्वी चोकमा पोखरा नगर विकास समितिले उपलब्ध गराएको स्थानमा कार्यालय स्थापना गरी सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको संस्थाले गत साता कार्यालय छोड्नुपर्ने अवस्था आएपछि आफ्नै जग्गा खरिद गरी भवन निर्माण गर्ने योजना अघि बढ़ाएको हो। भवन निर्माण अभियान व्यवस्थित गराउन संस्थाका मानार्थ सदस्य पत्नी तथा वरिष्ठ समाजसेवी टीकाबहादुर कार्कीको संयोजकत्वमा हिमाली सांस्कृतिक परिवार भवन निर्माण समिति गठन गरिएको छ। समितिले पोखरामा करिब 2 रोपनी जग्गा व्यवस्थापन गरी कार्यालय सभा हल संग्रहालय तथा पार्किङ सहितको सुविधा सम्पन्न सांस्कृतिक भवन निर्माण गर्ने लक्ष्य लिएको छ। यसैबीच भवन निर्माण अभियानका लागि संस्थाका सल्लाहकार पोखरा प्राज्ञ प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले 1,25,789 रूपियाँ सहयोग हस्तान्तरण गर्नुभएको छ। लेखनाथ साहित्य प्रतिष्ठान अध्यक्ष समेत रहनुभएका गायक साहित्यकार ढकालले नेपाली लोक सांस्कृतिकको संरक्षणमा हिमाली सांस्कृतिक परिवारले पुर्याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो। संस्थाका पूर्व अध्यक्ष स्वर्गीय मेन काजी गुरूङलेको संघको सहकार्य आफू पनि लोक सांस्कृतिकको क्षेत्रमा सक्रिय रहेकाले परिवारप्रति विशेष आत्मीयता रहेको उल्लेख गर्दै उहाँले भवन निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। भवन निर्माण समिति संयोजक कार्कीले 5 लाख सहित सल्लाहकार जसबहादुर गुरूङले 1,00,000 तथा सल्लाहकार बुद्धिमान दुरा धम्पूले 70,200 सहयोग गर्ने घोषणा गर्नुभएको छ। त्यसै गरी कार्यालय व्यवस्थापनका लागि सल्लाहकार चिजा गुरूङले 18,000 सहयोग गरिने बताउनुभयो। अर्का सल्लाहकार अशोक पालिखीले 6 महिनाका लागि 36,000 सहयोग गर्ने घोषणा गरेको परिवारका सचिव डबिन गुरूङले जानकारी दिनुभयो। यस अभियानमा परिवारका पदाधिकारी कार्य समिति सदस्य तथा कलाकारहरूले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाको अवस्थामा भएको कार्यक्रम को संचालन सचिव डबिन गुरूङले गरेका छन्। राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउने तयारीमा जुटेका नेता धवल शमशेर राणाले राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईबीच मंगलबार भेटवार्ता भएको छ। भेटका क्रममा मिलेन जाने विषयमा दुई नेताहरूबीच सहमति भएको दावी छ। यद्यपि पार्टीको नाम के राख्ने र कसरी सबैभन्दा धेरै पार्टीमा सहभागी गराउने भन्ने बारे भने क्रमश छलफल गरेर निष्कर्षमा पुग्ने समझदारीमा बनेको स्रोतले बनाएको छ। राणाले प्रसाई समेतसँग मिलेर नयाँ पार्टी घोषणा गर्ने गरी सहगृह कार्य अघि बढ़ाएका छन्। अहिले मलमास रहेकाले मलमास सकिएसँगै राष्ट्रवादी भावना बोकेका पार्टी घोषणा तयारी गरिएको स्रोतको भनाइ छ। नयाँ पार्टी राजावादी र जेनजीको भावना बोक्न सक्ने खालको हुने दावी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने र भारत भ्रमणमा रहेका छन्। भारतको सत्तारूढ भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणमा उनी सोमबार जेठ 18 गते 5 दिने भ्रमणका लागि भारत प्रस्थान गरेका हुन्। दिल्ली पुगे लगत्तै लामिछानेले भारतीय उच्च नेतृत्वसँग सम्वाद गरिरहेका छन्। नयाँ दिल्ली पुगेपछि लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले भाजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष नवीनसँग भेटवार्ता गरेका छन्। भेट भाजपालाई चिन्नुहोस् अभियान अन्तर्गत आयोजना गरिएको हो। यस कार्यक्रममा प्रतिनिधि मण्डलले भाजपाको मुख्यालयको अवलोकन समेत गरेको थियो। भेटका क्रममा अध्यक्ष नवीनले नेपाल भारत बीचको ऐतिहासिक सम्बन्ध साझा सांस्कृतिक विरासत तथा जनस्तरको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै यस्ता अन्तर्क्रियाले दुई देशको राजनीतिक दलहरूबीचको लोकतान्त्रिक सम्वादलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भाजपाको राजनीतिक यात्रा वैचारिक आधार संगठनात्मक संरचना तथा जनतामुखी राजनीतिक अभ्यासबारे जानकारी दिँदै राष्ट्रिय तहदेखि बुथ तहसम्मको संगठन विस्तारमा कार्यकर्ताको भूमिकालाई महत्वपूर्ण बताउनुभयो। राष्ट्रपाको प्रतिनिधि मण्डलले सदस्यता वितरण प्रणाली उम्मेद्वार सरण प्रक्रिया तथा तल्लो तहका कार्यकर्तासँग पार्टीले कायम गर्ने सम्बन्धबारे चासो राखेको थियो। त्यसको जवाबमा नवीनले निरन्तर जनसम्पर्क बुथ स्तरीय सक्रियता र नागरिकको प्रत्यक्ष सहभागिताले भाजपाको संगठनात्मक शक्ति निर्माण भएको बताएका छन्। यता प्रधानमन्त्री बालन शाहले द्विपक्षीय सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति भारतले मंगलबार प्रतिक्रिया जनाएको छ। दुई छिमेकी देशबीचको आपसी मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने जिकिरले भारतले गरेको छ। संचारकर्मीका जिज्ञासाहरूको जवाब दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीको भनाईलाई भारतले नोटिसमा लिएको बताउँदै सीमा सम्बन्धी विषयहरूलाई विद्यमान द्विपक्षीय संयन्त्र मार्फत सम्बोधन भइरहेको कुरामा जोड़ दिएको छ। हामीले प्रधानमन्त्रीको टिप्पणी हेरेका छौं। भारत नेपाल सीमाको करिब 98% क्षेत्रको सीमांकन भइसकेको छ। 10 गजा नो म्याच ल्याण्ड अतिक्रमणसँग सम्बन्धित विषयहरू सहित केही मुद्दाहरू अझै बाँकी छन्। त्यस्ता मामिलाहरूलाई सम्बोधन गर्न हामीले द्विपक्षीय संयन्त्रहरू स्थापना गरेका छौं। जयसवालले भने गण्डक नदीले आफ्नो बाह परिवर्तन गर्दा निश्चित क्षेत्रहरूमा अहिलेको जस्तो परिस्थिति सिर्जना भएको उल्लेख गर्दै उनले हाल 10 गजा क्षेत्रमा सुरक्षाकर्मीहरू तैनाथ रहेको बताएका छन्। गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचन प्रधानमन्त्रीको हैसियतमा पहिलोपटक सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी बालन शाहको अभिव्यक्ति विवादमा तानिएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्रीले नेपाल भारत सीमा र चीनको विकासको अवस्थाबारे दिएको अभिव्यक्ति विवादमा तानिएको हो। लिपु लेकलिम्बा धुरा र कालापानीको विवादबारे सांसदले सोधेको प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री बालनले नेपालले पनि भारतको सीमा मिचेको बताए। उनले भने तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। उनले थप भनेका छन् लिपु लेकलिम्पुया धुराको विषयमा नेपाल सरकारले आधिकारिक रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। दुवै सरकारले आफ्नो इतिहासविद र सर्भियर्सहरू राखेर टेबलटक मार्फत यस्ता समाधान गर्ने कुरा भएको छ। ब्रिटिस इण्डियाले छाड्दाखेरिको समस्या अहिलेसम्म रहेकाले यसमा इङ्ल्याण्ड सरकारसँग पनि हामीले कुरा गरेका छौं। यो कूटनीतिक तवरबाट समाधान हुन्छ उनले भनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले बागमती र मध्य प्रदेशका विभिन्न स्थानीय तह र बडाहरूमा हुन लागेको पार्टीको निर्वाचन प्रक्रियाहरू तत्कालका लागि स्थगित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले विवाद उत्पादन भई उजुरीहरू प्राप्त भएकाले छानबिनका लागि निर्वाचन हाललाई स्थगित गरेको छ। आयोगका प्रमुख भुवन केसीद्वारा जारी गरेको पत्र अनुसार बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका सौतारा साँगा चौक अगड़ी नगरपालिका र जिल्ला अन्तर्गतका अन्य विवादित स्थानीय तहका ओडाहरू छन्। मधेस प्रदेशका सप्तरी र सिराहा जिल्लाका विवादित स्थानीय तह र ओडाहरू छन्। मोहतरी जिल्लाको जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मतिहानी नगरपालिका, मनरा सिसुवा नगरपालिका, पिपरा गाउँपालिका र अन्य विवादित क्षेत्रहरू छन्। धनुषा जिल्लाका जनकपुर उपमहानगरपालिका, जनक नन्दिनी गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायतका विवादित क्षेत्रहरू रहेका छन्। सर्लाही जिल्लाका हरिपरुवा नगरपालिकामा स्थगित भएको छ। यो स्थानीय तहमा विवाद सुल्झिएपछि मात्र के प्रक्रिया अघि बढ़ने भएकोले आयोगले यी क्षेत्रहरूमा निर्वाचन सम्बन्धी कुनै पनि नयाँ प्रक्रिया अगाडि नबढ़ाउन निर्देशन दिएको छ। निर्देशन विपरीत कुनै गतिविधि गरिएमा त्यसले आधिकारिक मान्यता नपाउने चेतावनी समेत दिएको छ। पार्टीभित्रको निर्वाचनलाई लोकतान्त्रिक, निष्पक्ष र मर्यादित बनाउनका लागि छानबिन नसकिएसम्मका लागि यो कदम चालिएको आयोगका प्रमुख केसीले जानकारी दिनुभयो। अन्य क्षेत्रमा भने निर्वाचन प्रक्रिया पूर्ववत रूपमै सञ्चालन हुने पत्रमा उल्लेख छ। नेकपा एमाले केन्द्रीय संगठन विभागको आयोजनामा जेठ 20 र 21 गते राष्ट्रिय कार्यशाला आयोजना गरिएको छ। सदस्यीयता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो। काठमाडौँको बवर महल स्थित कार्केट ब्याङ्ककोटमा हुने कार्यशालामा जेठ 20 बुधबार बिहान 11 बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। फागुन 21 को निर्वाचनपछि अध्यक्ष ओली पहिलोपटक उक्त दिन सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्। पार्टीको सांगठनिक कार्य सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको कार्यशालामा सबै प्रदेश तथा जिल्ला इन्चार्ज भारत प्रवास समेतका सहभागिता रहने एमालेको भनाई छ। यस्तै पार्टीका प्रदेश कमिटी वा सोसरका कमिटी पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटिका अध्यक्ष र संगठन विभाग प्रमुखहरूका साथै जनसंगठन केन्द्रीय कमिटिका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य उपस्थिति रहनेछ। सम्बन्धित निकायका सरकारी अधिकारी तथा मौसम विषयका जानकारहरूले लूको जोखिमबाट जोगिन आवश्यक पूर्व तयारी आवश्यक रहेकामा जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघले अत्याधिक गर्मी जोखिम न्यूनीकरण दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनीहरूले त्यसका लागि तीनै तहका सरकार र साझेदारी निकायबीच सहकार्य तथा समन्वय अपनाइरहेको बताएका छन्। गृह मन्त्रालयका सचिव सुरेश पन्तीले लूको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना स्वीकृत गरी लागू गरिसकेको बताए। साथै उनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत अत्याधिक जोखिममा रहेका तथा धेरै जनसंख्या भएका सम्भावित जोखिम भएका जिल्लाहरूमा सन्देश प्रवाह भइरहेको उल्लेख गरे। यस प्रक्रियामा गृह मन्त्रालयले लूबाट प्रभावित हुने क्षेत्रमा नागरिकको तत्काल जीवन रक्षा गर्न, उनीहरूलाई सचेत गराउन र यसको प्रभावलाई न्यूनीकरण गर्न आवश्यक कार्य रहे समन्वय गरिरहेको जनाएको छ। यता संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निनोको असर फरक फरक हुने चेतावनी दिएको छन्। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख ब्रिल फान मोफामा ओकियाले एल निनो बारे चेतावनी दिँदै यसको प्रभाव प्रत्येक पटक फरक हुने र एउटै ढाँचामा बुझ्न नसकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। उहाँले आउँदो अगस्तको अन्त्य अलि एल निनो विकास हुने सम्भावना रहेको संकेत गर्नुभयो। एल निनो भनेको समुद्रको पानी असामान्य रूपमा तादिदा विश्वभरको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले मनसुनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। डब्ल्यूएमओका अनुसार एल निनो उष्ण कटिबन्धीय प्रशान्त क्षेत्रमा उत्पन्न भए पनि यसको प्रभाव विश्वव्यापी रूपमा फैलिन्छ। एल निनो एकल घटनाका रूपमा मात्र नभई अन्य मौसमी प्रणालीसँग अन्तर्क्रिया गर्ने भएकाले यसको प्रभाव कहिले बलियो त कहिले कमजोर हुन सक्छ। यसपटक मध्यमदेखि बलियो स्तरको एल निनो देखिने प्रारम्भिक अनुमान रहेको छ। खेलकुदको समाचार। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटक क्षेत्र आछाममा राम रोशन स्काई रन 2026 आयोजना हुने भएको छ। नेपाल एडभेन्चर रनिङ फेडरेशनले आउँदो असार 3 गते राम रोशन स्काई रन 2026 को आयोजना गर्न लागेको काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद, राम रोशन गाउँपालिका र साफे बगर नगरपालिकाहरूको सहकार्यमा हुन लागेको स्काई रनको मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नु रहेको फेडरेशनले जनाएको छ। बाह्र बण्ड र अठार खण्डको नामले प्रख्यात समुद्री सतहबाट 2050 मिटरदेखि 3850 मिटरसम्म फैलिएको रामा रोशन क्षेत्रमा हिमाली ताल, विशाल पहाटन, घना वन र मनोरम हिमशृंखलाहरू बीच हुने यो प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा राखिएको छ। 28 किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरूष तथा महिला खुल्ला विधा समावेश गरिएको छ। यस्तै स्थानीय युवालाई प्रोत्साहन गर्न 20 वर्ष मुनिका लागि 5 किलोमिटर सामुदायिक दौड़ समेत राखिएको छ। प्रतियोगितामा 100 खेलाड़ीको सहभागिता रहने आयोजकले जनाएको छ। 7,52,000 रूपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा खुल्ला तर्फको विजेता उपविजेता र तेस्रो हुनेले क्रमश 1,75,000 र 50,000 रूपियाँ पुरस्कार पाउनेछन्। अन्य विधाका विजेतालाई पनि आकर्षक पुरस्कार दिने फेडरेशनका अध्यक्ष एकेन्द्र कुमारले जानकारी दिनुभयो। साथै नेपालमा स्काई रनिङको सम्भावना धेरै रहेको र अन्तर्राष्ट्रिय प्रतियोगिता समेत आयोजना गर्न सकिने सम्भावना रहेकोले यो प्रतियोगिता आयोजना गर्न लागेको उहाँले बताउनुभयो। प्रतियोगिताका संयोजक निरूपध्वज कार्कीले फेडरेशनले आधिकारिक रूपमा पहिलो पटक यस किसिमको प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो। प्रतियोगिताको कुल पुरस्कार राशि 7,52,000 रहेको छ। 28 किलोमिटर

राष्ट्रिय खेल पर्यटनको विस्तार तथा राम्रो क्षेत्रलाई विश्व स्तरको साहसिक खेल गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग अलिक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। गण्डकीको निजी थाहा कार्यक्रम, गाउँ फर्केर खेती गर्नेलाई अनुदान, हाइड्रोको इजाजत आफै बाँड्ने, पोखराबाट उडान भर्न फ्लाइ दुवै इच्छुक, उपाध्यक्ष लुकाज र पोखरा नगर प्रमुख फिर्ते, महानगरले भवन भत्काइदिएपछि फेरि निर्माणमा जुट्यो हिमाली सांस्कृतिक परिवार, दिल्लीमा रवि लामिछानेको दौडधुप, भारतीय उच्च नेतृत्वसँग संवाद, सीमा विवादमा प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे भारतको प्रतिक्रिया, तेस्रो पक्षको कुनै भूमिका नभएको स्पष्ट उक्ति, र लूको जोखिमबाट जोगिन पूर्व तयारी आवश्यक, एल निनोको असर फरक फरक हुने, विश्व मौसम विज्ञान संगठनको चेतावनी। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबर सङ्गाल आउनेछ। हामी सफलताको पाइलामा केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हर पल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्रायः यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखराक महानगरपालिका 32, गगन गौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क।
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581।
10: 98165-75।
13: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्ट मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155947, 9857325575।
3: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
4: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
2: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-5149-84, 5149-85। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-5259-04। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462889।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एमम जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।
9: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
10: रेडियो सफलता 103.4
11: मेगाहर्ज। मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम
12: उमंग,
11: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
12: ज्ञानी कामे गुरु।
11: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न।

मेरो मुख्य सन्देश के हो? जुन चीजको तपाईलाई खोजी छ त्यो तपाई भित्रै छ। हरेक व्यक्तिको दृढताले शान्ति स्थापित हुन सक्छ। प्रत्येक व्यक्ति भित्र एउटा विशेषता छ, त्यो विशेषता हो वास्तविक मानवताको, जुन यो संसारका देशहरूमा होइन तर हरेक व्यक्ति भित्र छ। जो सुकै होस्, जहाँ सुकैको होस्, त्यो सबै भित्र विराजमान छ। मेरो काम के हो भने त्यो विशेषतालाई जसरी होस् अगाडि ल्याउन सकूं।

0: तपाईले बाहिर जे प्राप्त गर्नुभए पनि त्यसले भित्रतिर जान केही पनि मदद गर्दैन। तपाई भित्रैबाट बलियो हुन सक्नुहुन्छ। तपाईले आफू भित्रै सफलतालाई बुझ्न सक्नुहुन्छ।
1: म सारा संसारमा जान्छु, मानिसहरूलाई आफ्नो कुरा भन्दछु, बस यति नै म गर्न सक्छु, अरू केही गर्न सक्दिन। के गर्न सक्छु भने मानिसहरूलाई आफ्नो कुरा बताउन सक्छु, र जसलाई राम्रो लाग्छ उसलाई राम्रो लाग्छ, किनभने यो परिवर्तन गर्ने कुरा होइन, जे छ त्यसलाई अगाडि ल्याउने कुरा हो।

पेट्रोलबाट संसार चलिरहेको छैन, मानिस जीवित छ त्यो पेट्रोलले जुन किसानले उब्जाउँछ। ती सबै मानिसहरू जो कुनै बेला परिस्थितिले विवश होला, उनीहरूलाई म के भन्न चाहन्छु भने कि जब पूरै संसारमा अँध्यारै अँध्यारो देखिन्छ, तब पनि तपाईँको हृदयमा एउटा दियो छ जुन बलिरहेको छ। यदि त्यो दियोलाई तपाईँले बाहिर ल्याउनु भयो भने त्यसले तपाईँको अँध्यारो संसारमा उज्यालो बनाइदिनेछ।

आवश्यकतालाई पूरा गर्ने बहानामा आजका मानिसको जीवन कुनै दौड़भन्दा कम लाग्दैन। यस्तो दौड़मा पनि एउटा आशा छ जसले यो पैगामलाई दिइरहेको छ ताकि शान्ति सम्भव छ। श्री प्रेम रावत भन्नुहुन्छ, शान्ति बाहिरको अवस्था ठिक हुनु होइन, त्यो त हरेक मानिसभित्र पहिलादेखि नै रहेको छ। विश्वका विभिन्न मञ्चहरूमा शान्तिको वहाँको प्रयासको लागि वहाँलाई शान्ति दूतको उपाधिद्वारा सम्मानित गरिएको छ। संसारका सबै मानिसहरूका लागि शान्ति र मानवताका लागि प्रेरित र जागरूक गर्ने वहाँको यो अभियान विगत 50 वर्षदेखि लगातार जारी छ। वहाँले संसारका करिब 100 देशहरूमा र 300 भन्दा बढ़ी शहरहरूमा आफ्नो सन्देश सुनाउनु भएको छ। विश्वका विभिन्न प्रतिष्ठित मञ्चहरूको अलावा संसारका फरक फरक देशहरूमा फरक फरक धर्म, जाति वा समुदायका मानिसहरू वहाँलाई आफ्नो देशमा शान्तिको सन्देश सुनाउनका लागि आमन्त्रण गरिरहन्छन्। यसै गरेर नेपालमा पनि वहाँले विभिन्न समयको अन्तरालमा ललितपुरको भैंसे पार्टी, भक्तपुरको कमेरी टार, काठमाडौँको सामा खुशीका साथै पोखरामा समेत लाखौं मानिसहरूलाई सम्बोधन गर्नुभएको छ। भूषण दाहालसँग कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रमको अन्तर्वार्तामा वहाँले आफ्नो शान्तिको यात्रा तथा दृष्टिकोणलाई पेश गर्नुभएको छ।

0: हामी आफ्नो शक्तिलाई चिन्दैनौ, हामी आफ्नो शक्तिलाई पहिचान गर्न सक्दैनौ, किनकि त्यो जुन डोरी, कल्पनाको डोरी, संस्कारको डोरीले जसरी हामीलाई बाँधिएको छ, बाँधिरहन्छौ दाह जस्तै भएर। दासता कसका लागि हो? त्यसको होइन जसको दास बन्नुपर्ने हो, तर त्यसको जसको चाकडी गरेर केही प्राप्त हुने छैन।
1: ये जीवन है,
0: यो जीवन छ।
1: अगर हमारे इच्छाओं की पूर्ति न भी हो फिर भी हमको ये जीवन मिला हुआ।
0: यदि हाम्रा इच्छाहरूको पूर्ति नभए पनि हामीलाई यो जीवन प्राप्त भएको छ।

0: हम कौन हैं, हम क्या हैं, हम भूल चुके हैं।
1: मैं के हूँ, हमें ले बेसी सक्यों।
0: एक आदमी
1: योटा मानिस
0: कनाडा से,
1: कनाडा को,
0: जिसने कभी हाथी नहीं देखा। उसकी एक दिन इच्छा हुई कि वो हाथी देखना चाहता।
1: जसले कहिले हाथी देखे को थिए ना, उसले एक दिन इच्छा भयो हाथी हेर्न जाने।
0: उसने मालूम करने की कोशिश की कहाँ वो अच्छे तरीके से हाथी को देख।
1: उसले पत्ता लगाने कोशिश करे कहाँ उसले हाथीलाई राम्रोसँग देख्न पाउँछ। उसलाई कसैले भनिदियो तिमी हिन्दुस्तान जाऊ, साउथमा जाऊ, त्यहाँ ठूला ठूला हात्ती छन्, त्यहाँ गाउँ छ जहाँ हात्ती पाल्ने गरिन्छ, त्यहाँ गएर तिमीले हात्ती देख्न सक्छौ। उसले तय गर्यो अनि गयो साउथतिर। ऊ एउटा गाउँमा गयो, त्यहाँ उसले देख्यो एकदमै धेरै हात्ती एकै स्थानमा बाँधिएका छन् र सँगै छेउमा गाउँका प्रधान बसेर हुक्का पिइरहेका छन्। उसले हात्तीहरू देख्यो, पहिला कहिले जीवनमा हात्ती देखेको थिएन। उसलाई एकदमै अचम्म लाग्यो, कस्तो हुन्छ हात्ती, यत्रो ठूलो सुँड छ, यत्रो ठूलो तिनीहरूको कान छ, यति ठूलो त्यो जनावर छ, यत्रो ठूलो त्यसको दाँत छ। अनि उसले त्यो चिन्न पायो, हात्ती एकदमै शक्तिशाली हुन्छ, एकदमै बलवान हुन्छ। त्यसपछि उसले देख्यो हात्ती एकै ठाउँमा छ, हल्लिएको छैन, त्यहाँबाट कतै गइरहेको छैन। उसको मनमा प्रश्न उठ्यो, तिनीहरू यहाँबाट किन भाग्दैनन्, किन यहीँ उभिरहेका छन्। उसले देख्यो एउटा एकदमै सानो डोरी तिनीहरूको खुट्टामा बाँधिएको छ र त्यसलाई रुखमा बाँधिएको छ, अनि हात्ती कतै पनि गएको छैन। उसको मनमा प्रश्न उब्जियो, यो हात्ती यति बलवान जनावर छ, यो जुन डोरी बाँधिएको छ यसको खुट्टामा, यो त एकदमै सानो छ, यसलाई त यिनीहरूले चुनाउन सक्छन्। त्यसपछि ऊ प्रधान कहाँ गयो, भन्यो प्रधानजी, के साँच्चै यो हात्ती बलवान हुन्छ? उसले भन्यो हुन्छ, यिनीहरूले त ठूल्ठूला रूख बोक्न सक्छन्। थाहा छैन यिनीहरूले अरू के गर्न सक्छन्, एकदमै बलवान हुन्छ, भने यिनीहरू किन भाग्दैनन् त? यो जुन डोरी पातलो डोरीले बाँधिएको छ तिनीहरूको खुट्टामा, यसलाई यिनले चुनाउन सक्छन् होइन र? प्रधानले भने अवश्य सक्छन्। सोध्यो किन चुनाउँदैनन् त? भन्यो जब यिनीहरू बच्चा थिए यस्तै डोरीले तिनीहरूलाई बाँध्ने गरिन्थ्यो, जब यिनीहरू बच्चा थिए तब यति शक्तिशाली थिएनन् ताकि यो डोरीलाई चुनाउन सकुन्। बिस्तारै बिस्तारै गरेर यही डोरीले बाँधिएर बस्दै जाँदा यिनीहरूलाई महसुस भयो, यो डोरीलाई म चुनाउन सक्दिन, अबै ठूला भए शक्तिशाली छन्, तर यिनलाई यही महसुस हुन्छ यो डोरीलाई चुनाउन सकिन्न, त्यसैले यिनीहरू यहाँ बाँधिएका छन्।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
6: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लो
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर।
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भन्ने रहेछ? के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्छु?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
11: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
12: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
13: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
12: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
13: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धौलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
9: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
12: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
12: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
14: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टु मिट।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: खै जन्म दर्ता दिनुस् त?
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
10: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
9: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
10: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
12: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
11: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 01 65 56 51। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
13: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 98-160-62-983 98-560-52-855 समझनु है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
14: एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
14: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
15: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
16: हैन ए बुढा बिहान बिहान काई नलाकाउ
17: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
16: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
18: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
19: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
20: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक फोन नम्बर 0161-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ
3: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस् स्वस्थ होस् सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहज पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नापा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको होली र पानी जस्तो छ।
10: मदन भण्डारीलाई खासै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि हामी कार्यक्रम समय सन्दर्भमा सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज हामी छलफल गर्नेछौ फिर्के सरसफाई अभियानदेखि अहिले फिर्केको मापदण्ड, जुन मापदण्डले छोएको संरचना हटाउने काम भइरहेको छ, त्यो विषयमा हामी छलफल गर्नेछौ। फिर्के मापदण्ड, फिर्के बचाउ अभियान तथा सार्वजनिक भवन हटाउने कार्य निकै महत्वपूर्ण

0: त्यतिखेर चाहिँ यो खिर्केको चाहिँ अभियान चलिरहेको छ र यसको चाहिँ एउटा 2080 सालतिर यसको चाहिँ यो सीमाङ्कन भएको हामीले त्यतिखेर यो अभियान चलाइरहँदाखेरि चाहिँ यसले चाहिँ खोला घर कहाँ हो त होइन यसको यो खोला घरलाई चाहिँ तपाईँको चाहिँ छुट्याउनु पर्यो भने हामीले महानगरलाई चाहिँ त्यतिखेर महानगर मेयर हुँदाखेरि हामीले रिक्वेस्ट गरेर आएको थियौँ अनि पछिल्लो चरणमा अलि धनराज अफसरजी आइसकेपछि अनि उहाँको कार्यक्रममा हामीले रिक्वेस्ट गर्यौँ रिक्वेस्ट गरेपछि पिलर गार्ने चाहिँ यो खोला घरको पिलर गार्ने काम चाहिँ भयो र पिलर गार्ने काम भइसकेपछि त्यसपछि उही बेलामा चाहिँ 35 दिन सूचना राखेर योभन्दा 3 वर्ष अगाडि चाहिँ राखेर मुद्दा पऱ्यो अनि उच्च अदालतमा मुद्दा परेपछि त्यो काम स्थगित भयो अनि अहिले आएर फेरि यो काम चाहिँ सुरु भएको छ र यो सुरु गर्ने क्रममा चाहिँ तपाईँको अहिले आएर 6 मिटर मापनेर कायम भएको छ र अहिले चाहिँ यो कामहरू चाहिँ अहिले 1 हप्ता जति भयो यो काम अभियान सुरु भएको अहिले चाहिँ यो अन्धेरी कुनाबाट वडा नम्बर 18 अन्धेरी कुनाबाट वडा नम्बर 6 फेवतार जहाँ हामी गाईघाट भन्छौँ त्यहाँसम्म चाहिँ झन्डै झन्डै 8 किलोमिटर पर्छ त्यसको दाहिने बायाँ यो चाहिँ यो खोला घरभित्र भएको संरचनाहरूलाई हटाउने भन्ने अभियान चाहिँ चलिरहेको छ र चल्दै पनि छ
1: अहिले चाहिँ खोला घर भित्रको मात्रै हामीले छोएका छौँ
0: खोला भित्रको मात्र छ
1: हजुर अब यो 6 मिटरसम्म चाहिँ पछि
0: पछि आवश्यकता अनुसार त्यसको प्लानिङ गर्ने बेलामा प्लानिङ गर्दाखेरि चाहिँ तपाईँको चाहिँ त्यसलाई आवश्यक पर्यो भने त्यसलाई प्रयोग गरेर त्यहाँको पूर्ज छ भने राज्यले चाहिँ उहाँलाई चाहिँ मौजा दिनु पर्यो र उहाँसँग चाहिँ लिएर अनि त्यो प्लानिङ चाहिँ गर्नु पर्यो भन्ने कुरा
1: हजुर यो खोलाभित्रको हामीले यहाँ देखिरहेछौँ जस्तै लाइन्स क्लबको त्यो सँगसँगै लिटिल स्टेप चर्चित भनौँ यी चाहिँ भत्किसकेका छन् होइन अन्य थुप्रै छन् त्यहाँनिर खोलाभित्र पनि
0: मेन चाहिँ लाइन्स नै हो लाइन्स भवन नै हो यो पहिलेदेखि हामीलाई के भन्यो भने यो अभियान चलाउने बेलामा तपाईँहरूले यो अभियान चलाउने फलाना फलाको चाहिँ भवन छ फलाना फलाना ठाउँको चाहिँ लाइन्स भवनहरू छ त्यो हटाउनुहोस् न त्यो हटायो भने हामी स्वतः हामी हटाउँछौँ तपाईँहरू पहिले त्यो हटाउनुहोस् भन्नुहुन्थ्यो क्या उहाँहरूले अरू व्यक्तिहरूले जति पनि फिर्कीमा चाहिँ आसपास चाहिँ बस्ने जति पनि बासिन्दाहरू छ उहाँले त्यो हटाएपछि हामी स्वतः हामी हटाउँछु भनेर भन्नुहुन्थ्यो र यहाँ चाहिँ यो कस्तो भने विडम्बना चाहिँ अब लाइन्स ग्रुप त फिर्केमाथि बढेका सँगसँगै पछि हामी अभियान हुँदै जाँदाखेरि त्यो थाहा पाएको हामीले अनि कतिपय चाहिँ खोला अधिकांशै चाहिँ त्यो खोला नै चाहिँ संरचना बनाएको छ उदाहरणलाई अलिक तपाईँले भन्नुभयो लिटिल स्टेपको कुरा पनि छ त्यहाँ त्यहाँनिर अनि अलिकति समाजघरहरू पनि पर्छ यो 3-4 समाजघरहरू पनि छ त्यहाँ खोलामा र हामीले उहाँलाई यो तपाईँहरूले कसरी बनाउनु भयो कसको आदेशमा बनाउनु भयो कसको अनुमति तपाईँहरूले बनाउनु भयो कसरी बनियो भन्ने कुरा हामी त्यो अभियान चलाउने क्रममा हामीले छलफल पनि गऱ्यौँ उहाँसँग त्यो अन्तर्क्रिया पनि गऱ्यौँ र हामीले त्यो अभियान चलाउँदाखेरि 8-10 वर्ष अगाडि हामी त्यो अभियान चलाउँदाखेरि तपाईँहरूको यो खोलामा हामीले यो अभियान चलिरहँदाखेरि तपाईँहरूको कतै मापदण्ड मिचेको छ भने तपाईँहरू चाहिँ अब रोक्नुहोस् अब कुनै बेला यसको मापदण्ड हट्नुपर्छ तपाईँहरूले चाहिँ यो चाहिँ संरचना नगरोस् भनेर हामीले त्यो अभियानको दौरानमा पनि हामीले भनिरहेकै अवस्था हो त्यो बेला
1: म थोरै अगाडि जान्छु तपाईँले प्रसङ्ग पनि निकाल्नुभयो त्यति बेला मलाई लाग्छ 72-73 सालतिर होइन फिर्के सरसफाइ अभियान भनेर सुरु गर्नुभयो त्यो अभियानको उद्देश्य चाहिँ के थियो त्यहाँ चाहिँ फिर्कमै जाँदाखेरि चाहिँ कस्तो पाउनु थियो
0: यो खास गरेर यो फिर्केमा सुरुवात हुनुको कारण के छ भने वास्तवमा यो फेवताल बचाउ भन्ने अभियान थियो त्यो बेलामा
1: हजुर हजुर
0: फेवताललाई हामी आम चाहिँ त्यहाँ के भइरहेको थियो भने एक खालको चाहिँ डम्पिङ भइरहेको थियो कि फेरि सबैको चाहिँ अब सेफ्टी चाहिँ त्यहीँ मिसेका 16 फिट त्यहीँ बनाएका अनि एक खालको चाहिँ त्यो फेवा त्यस्तो दुर्गन्धित अवस्थामा थियो र हामीले यो

0: 74 बचाउ अभियान गर्ने सन्दर्भमा त्यहाँ सबभन्दा चाहिँ फोहोर मैलाहरू चाहिँ गएको ठाउँ हामीले फिर्के देख्यौँ, अनि फिर्केबाट बगेको देखेपछि अनि हामीले त्यसको बारेमा चाहिँ छलफल गरेर यो कहाँनिर चाहिँ सृजन स्रोत के थियो भने हेर्ने क्रममा यो अन्य कुनाबाट चाहिँ तपाईँको सबैले त्यो जब त्यहाँको स्थानीय मान्छेहरू अथवा चाहिँ ती सबैजनाको कुरा सबैको के हेर्थ्यो भने त्यहाँ छेउछेउमा सबैको घर बनाएको र जति पनि फोहोर मैलाहरू चाहिँ फिर्केमा फाले यति यस्तोसम्म देखेँ कि तपाईँको त्यो सेफ्टी च्याङ्गी पनि त्यो त्यो फिर्केमै मिसाएको त्यो अवस्था देखेपछि फिर्की त हामी त्यो भित्र छेउको यति दुर्गन्धि भइसकेको छ. अब यसलाई चाहिँ त्यहीबाट बगेर गएर चाहिँ फेवतालमै मिसिने थियो अनि फेवताल दुर्गन्धि भएर हामीले त्यहाँबाट चाहिँ त्यो बेलामा नेपाल सरकारको मुख्य सचिव चाहिँ सोमलाल सुवेदी यहाँ हाम्रै काशीको हुनुहुन्थ्यो अनि उहाँलाई चाहिँ ल्याएर उद्घाटन गराएको त्यो बेलामा अनि त्यहाँबाट हामी चाहिँ अँधेरी कुनाबाट अनि त्यसरी सुरु भएको खास गरी यो नारी समाजको त्यो बेलामा नारी समाजको अन्तर्गत चाहिँ अनि त्यहाँ टोल विकास संस्था आमा समूह विभिन्न चाहिँ संघ संस्थाहरू त्यसमा आबद्ध भएर त्यसमा सेना प्रहरी सशस्त्र नेपाल सरकारको तर्फबाट अनि त्यतिखेर सैन्द्र भन्ने हुन्थे सैन्द्रको चाहिँ दलको चाहिँ नेताहरू हुन्थे उहाँलाई सबै चाहिँ सहभागी गरेर त्यो अभियान चाहिँ सुरु भएको त्यो बेलामा.
1: हजुर हजुर. त्यसको उद्देश्य चाहिँ के थियो दाइ?
0: उद्देश्य चाहिँ पोखरालाई
1: त्यति भाँते छ जस्तो चाहिँ लागेथेन. देखि लिएर सबै फोहोर प्लास्टिक होला भन्ने चाहिँ थियो होइन, तर चाहिँ भित्र हेर्दै जाँदा चाहिँ त्यो सोचे भन्दा फरक पाइयो.
0: फरक किनभने सबैको घरमा फिर्केको छेउछेउमा डिजिनमा अनि त्यो टोयलेटहरू सबै डिनमा बनाएका अनि त्यसको चाहिँ तपाईँको त्यो सेफ्टी ट्याङ्की नै फिर्के बनाएको अवस्था देखेपछि अनि हामीले महानगरको चाहिँ हाम्रो हाकिम जसरी हाम्रो अभियानमा हिँड्नुथ्यो त्यसको अलावा पनि त्योसँग सम्मिश्र तपाईँको चाहिँ कर्मचारी लिएर हामी हिँडेको र उहाँलाई चाहिँ कतिपय ठाउँमा त हामीले फाइन पनि हालिदिएको हिँडेको मानेर भए 5,000-10,000 त्यसरी ठाउँको ठाउँमा रसिद काट्दै हिँड्ने त्यो अभियान पनि सुरु भएको. त्यसले गर्दाखेरि फिर्के त त्यहाँ त डम्पिङ अहिले त पोखराको बिचमा भएको भन्दाखेरि यो त 18 वडालाई भित्रको चाहिँ यो फिर्के ठुलोलाई तपाईँको यो डम्पिङ साइट सायद अहिले हामीले त्यो अभियान नचलाएको भए सायद पोखरामा त्यो हटाउनै सक्ने अवस्था थिएन क्या. अनि हामीले पुरा त्यहाँ भ्याङहरू लगाएर भ्याङबाट तल घर अनि भ्याङबाट माथि फोहोर चाहिँ निकालेर अनि त्यसरी पोखरालाई सौन्दर्यीकरण गर्नुपर्छ र यसले फेवतालाई दूषित बनाएको हुनाले यसलाई अब उपरान्त यो चाहिँ यो यसको चाहिँ सिमाना कहाँ हो यसको चाहिँ अब यसलाई यो निर्सित गरेन भने पोखरामा चाहिँ यो दुर्गन्धितको चाहिँ सहर हुन्छ भन्ने लागेर अनि हामीले यो अभियान चाहिँ त्यहाँबाट चाहिँ निरन्तर रूपमा चाहिँ सुरु भइरहेको छ.
1: हजुर हजुर. भनेपछि पहिला सरसफाइको प्रसङ्ग उठाउनु भयो, पछि मापदण्डका कुराहरू पनि उठान गर्दै जानुभयो तपाईँ.
0: हजुर.
1: कस्तो त्यति बेला प्रतिक्रिया चाहिँ कस्तो थियो?
0: होइन, प्रतिक्रिया त सबैले चाहिँ अब यो सफा गर्नुपर्छ, राम्रो छ, यो चाहिँ यो गरेको राम्रो भनेर त्यहाँको हामी सृजनसँगै उहाँ पनि सहकार्य चाहिँ भएर चाहिँ हिँड्नुभयो, यो गर्नुपर्छ भन्ने कुरा भयो. तर पछि अहिले के भएछ भने हामीले त्यो कन्सेप्ट जुन खालको चाहिँ यो खोला घरको चाहिँ अब यसको सिमाना छुट्याउनुपर्छ, यो खोला घरको पनि एउटा आफ्नो चाहिँ हिजो कुन अवस्थामा थियो अहिले के छ भनेर हेरौँ त भनेर सीमाङ्कन गरेको बेला उहाँलाई अलिकति पीडा जस्तो चाहिँ महसुस भइरहेको छ. यो किन गर्नु पर्यो होइन, यो सीमाना किन गर्नु पर्यो, किन कायम गर्यो, त्यो बेला चाहिँ हामी यसरी बसिरहेको अनि हामी अहिले चाहिँ घरबास चाहिँ अब चाहिँ हट्नुपर्ने छोड्नुपर्ने भन्ने कुराहरू अहिले फेरि उहाँहरूको केही चाहिँ प्रतिक्रियाहरू दिइरहनु भएको छ.
1: यो सबैको एउटा फिर्के संरक्षण सबैको साझा जिम्मेवारी पनि हो. त्यति बेलाको कुरा गर्ने हो भने दाई दीर्घकालीन सोच सहितको योजना नभएको अब ती सामुदायिक भवनहरूमा त राज्यको लगानी परेको छ होइन, त्यही स्थानीय नागरिकले कति लगानी गरेका छन् र त अब कस्तो खालको क्रियापुत्री भवन सामुदायिक भवनमा त लगानी परेको छ नि त, यसमा कमजोरी कसको त?
0: अनि यो कमजोरी चाहिँ मैले के देखेछु भने एउटा त्यो बेलामा एउटा राज्य पछिको नै एकदम कमजोरी छ, राज्य पछिको निगरानी नहुँदाखेरि यो समस्या छ. अर्को चाहिँ राष्ट्रिय दलबाटको पनि यहाँ चाहिँ समस्या देखियो कि हामीले राज्य दलहरूले सबैलाई चाहिँ पार्टीमा आउनुहोस् म तपाईँलाई यहाँ सहयोग गर्छु होइन भन्ने टाइपको हामी त्यहाँ देख्यौँ कि अनि त्यो बेलामा जनप्रतिनिधि आउँदाखेरि चाहिँ राजनीतिक संयन्त्रहरू बसे र बसेर यहाँनिर तिमीले यहाँ मौखिक चाहिँ ल यहाँ चाहिँ तिम्रो समाज गरेर यहाँ पढाए यहाँ चाहिँ आमा समूह बनाउने यहाँनिर चाहिँ क्रियापुत्री बनाउनु पर्ने त्यो टाइपले पनि त्यो संस्थाहरू बनेको हामीले भेट्यौँ अनि अहिले हामीले सोधिरहेको छौँ तपाईँले कुन अधिकार प्रयोग गरेर सार्वजनिक जग्गाहरू तपाईँले चाहिँ यसरी चाहिँ मौखिक चाहिँ दिनुभयो अहिले त विचार उहाँहरूको त धेरै समाजको धेरै पैसा फसिएको थियो सरकारले पैसा फसिएको छ अहिले त त्यो अहिले त सबै त्यो के भयो उहाँको त दुरुपयोग भयो त्यही अनि त्यसले गर्दाखेरि उहाँले पनि यो चाहिँ हामीले सुरुमै यो कुरा रोकेको भए यो तपाईँले यहाँ गर्नुहुन्न है यो खोला घर हो यहाँ गर्ने समस्या हुन्छ यो गैर हुन्छ यो होइन यो गैर कानुन हामी जान्दैन भनेको भए सायद उहाँहरूको त्यो पैसा अलि कहाँ अन्तै व्यस्त गर्थ्यो होला उहाँले तर उहाँलाई आश्वासन दियो त्यही ठाउँमा लगानी भयो अहिले आएर चाहिँ तपाईँको चाहिँ उहाँहरूलाई त्यो समस्या भएको थियो अनि यसको यो चाहिँ यसको दोष चाहिँ उहाँहरूको मात्रै होइन यो दलको पनि दोष छ र राज्यको पनि दोष छ किनभने राज्य त थियो नि त्यही बेलामा जनप्रतिनिधि नभए पनि त वडा त थियो कर्मचारी त थिए तर त्यो कुराको निगरानी नहुँदाखेरि चाहिँ अनुगमन नहुँदाखेरि अहिले चाहिँ यो समस्या अहिले हामीले भोगिरहेको हामी देखिरहेको
1: हजुर कति कुरा त अब कति भवनहरू कस्तो पनि देखियो नि तिन चार वर्ष अगाडि त्यो जुन नाप गरिसक्यो नि सीमाङ्कन गरिसकेपछि पनि बने कि
0: हजुर
1: त्यो अवस्था देखियो नि
0: केही केही ठाउँमा चाहिँ तपाईँको मेयर बस पनि गरेको देखियो हामीले मेयर बस पनि गरिरहेको छ त्यहाँ तर त्यहाँ के हुन्छ भने फेरि खोला चाहिँ तपाईँको कुनै ठाउँमा तिन चार मिटरको छ कुनै ठाउँमा चाहिँ तपाईँको चोको कुनै ठाउँमा चाहिँ दस मिटर पन्ध्र मिटर अनि बिस मिटरसम्म पनि छ कि अनि अहिले त खोला त अलिअलि हामीले त्यहाँ त कम्प्लेन लिइरहेको छ खोलै देख्छन् अब योभन्दा तपाईँको चाहिँ अठार सालतिर कता हिँड्यो खोला होइन अनि पछि नापी आउनेको वक्तमा कहाँनिर थियो खोला तर नाप्दा गर्दा अनि मान्छेहरू पछि चाहिँ अब बसाइ सराइ गर्ने कुरामा कसैले त्यहाँ अब त्यो ठाउँमा चाहिँ किनबेच पनि भएको छ त्यहाँ धेरै किनबेच भएको छ अनि उहाँलाई त के थाहा सानसिमा यो हो यसो भनेर चाहिँ किनेको हाम्रो त केही मान्छेहरू त्यहाँ कस्तो देख्यो भने पछि आएर किनेको घरहरू यो ठिक छ सबै चिज यस्तो भनेर चाहिँ अब मान्छेले अब त्यो लेखापट्टि नभएको मान्छेहरू समस्या छ नि त अहिले त्यो खोलाको छेउछेउमा किन्ने मान्छेको आँट्दै छैन कि उहाँहरूको चाहिँ अस्ति भत्काउँदाखेरि आँट्दै छैन त्यतिखेर नाप्दाखेरि हामीले आँट्दा आँदै परिसकेका थियौँ र अहिले त फेरि छ मिटर कायम गर्ने लायो भने त उनको त त्यो घर नि केही पनि रहने त्यस्तो अवस्थामा छ
1: तर त्यो त उहाँहरूलाई नि किन्नेलाई पनि त कस्तो भयो भने हामी अलिकति सस्तो पाउँछौँ भन्ने हिसाबले पनि भयौँ कि होइन अब त्यो किन्ने बेलामा यो मापदण्डले छुन्छ कि छुन्न भनेर त हेर्न त जान्न पर्थ्यो नि होइन है यी कमजोरी सबै पक्षबाट भएको छ कि अब त्यो खोला किनारमा घर किनिरहँदाखेरि होइन यो चाहिँ ठ्याक्कै यस्तो खोला रहेछ यो के हो भन्ने त पक्कै सोधियो होला यस्ता खालका समस्या हामीले कानुनभन्दा माथि हामी कहिले पनि जान सक्दैनौँ र सार्वजनिक जग्गा भनेको राज्यको सम्पत्ति हो हामीले त्यो अहिले केही वर्ष चाहिँ ओगटेर बसौँला थोरै सारौँला तर त्यो राज्यको एक दिन त्यो स्ट्रङ सरकार आएको बेलामा चाहिँ त्यो नियमहरू नीति नियमले चाहिँ त्यसलाई हटाएरै छार्छ कि अहिले त्यो देखियो नि त होइन अहिलेसम्म तपाईँले बनाउनु भएको के अरे के भएर भन्दै कति लगानी नै गर्नुभयो त्यहाँ कति राम्रा राम्रा घर छन् कि व्यक्तिको लगानी गरेका घरहरू पनि छन् कि अब यसको समाधानको उपाय त यिनै होलान् होइन कसरी जाने त अब
0: परन्तु यो अभियानको दौरानमा के पनि भन्यो भने धेरैजनाले अब यो क्रियापुत्री भवनहरू कुरा नि उठ्यो क्रियापुत्री भवनहरू भनेको त तपाईँको खोलाको तिर्मो हुने हो अनि आमासम्मको भवनहरू अब कहाँ किन्छ हामीले हामीसँग पैसा छैन अब व्यक्ति जग्गा किन्यो भने करोड पर्छ
1: होइन
0: अब हामीले त यस्तै चाहिँ प्रति जग्गाहरू अब यस्तै अनि हामीले फेरि के सोच्यौँ अनि ठिक छ तपाईँको प्रति जग्गा भएको भए हामीले आमासम्मको भवन सामाजिक हो ठिक छ क्रियापुत्री भवन हो अब त्यो प्रति जग्गा भएको भए प्रति जग्गामा बसे आपत्ति थिएन तर यहाँ उहाँहरू कहाँ बस्नुभयो भने ठ्याक्क खोलाको घरभित्र पर्नुभयो कि उहाँ त्यो खोला घर भएको भएर अनि हामीले पर्ति भएको भए सायद अब हामीले पनि त्यो सोच्नु पर्थ्यो होइन सरकारको जग्गा नेपाल सरकारको आमाहरू आमा समूह भनेको सामाजिक काम गर्ने संस्थाहरू हो सामाजिक संस्थाहरू पनि त्यसमा चाहिँ असर पर्दैन भने त्यसलाई चाहिँ हेरेर तपाईँको चाहिँ त्यसलाई विवेक प्रयोग गरेर त्यही गर्न सकिन्थ्यो. तर के भन्दाखेरि उहाँ त ठ्याक्कै चाहिँ खोला घरमा त्यतिर के हुन्छ भने एक मिटर चाहिँ फिर्के खोलाको एक मिटर मापदण्ड कायम हुँदाखेरि पनि उहाँले कसरी चाहिँ गर्नुपर्थ्यो त्यो इन्जिनियरले कसरी चाहिँ त्यो कुराहरू थियो त्यो कुरा हामीले भित्रिरहेको छु क्या. उहाँले त्यो सम्पन्न कागज कसरी दिनु
1: पर्यो
0: होइन त्यो त उहाँले यहाँनिर खोला छ है यो खोलामा भन्दा तपाईँको यहाँ संस्थान बन्दैन यहाँ त यता भन्नुपर्ने हो नि
1: त
0: त्यो पनि पत्र होइन कति सम्मान यो क्रममा अब अस्ति हामी हेऱ्यौँ त्यहाँ धेरै त्यो गुनासो चाहिँ गरे होइन हामी त फस्यो स्त्री नराम्रोसँग फसाइदियो कि हामीले त्यसरी त्यत्रो सम्बन्ध कागज हाम्रो कहाँ छ अहिले डोजर ल्याएर जोत्ने यस्तो उस्तो भन्ने कुराहरू भयो क्या. त्यही भएर कतिपयले के रहेछ भने त्यो खोलाको किनभने बर्खामा त खोलै देखेको के अरे हिउँदो त खोलै देखेको त्यो भएर नि खोला देखेको भए सायद कुरा के हुन्थ्यो होला होइन अलिक खोलै छैन खोला नगरी मान्छेहरूले नि अब यो ठिक छ भने
1: बर्खे
0: खोला खरे हो यो खरे बर्खामा अलिअलि हुन्छ हिउँदमा खासै यो खोला होइन भन्ने किसानले किन बेच्छ नि त्यहाँ भएको छ. अझै तपाईँको रेडियो स्टेसनतिरको पछाडिपट्टि त हामी जाँदाखेरि नि घर चाहिँ तपाईँको प्लास्टरहरू गरिदिन्थ्यो अनि तपाईँ किन प्लास्टर गर्नु पऱ्यो यस्तो खोलाको ठाउँमा के भनेको 30-35 लाख खर्च भइसक्यो भनेर भन्नुहुन्थ्यो क्या. अनि नाप्दाखेरि त उहाँको त जुन उहाँले संस्थामा भएको छ त्यो सबै परिरहेको छ त्यो कसरी पर्छ अनि हामीले कसले दिएको कसले आश्वासन दिएर बनाउनु भएको भन्दाखेरि अब त्यो कुरा विचित्रै छ क्या होइन कसले यस्तो भनेर यस्तो भनेर हामीले यस्तो गरेको तिमीलाई यो घर पनि पाउँछ अनि तिम्रो यो घरको सेप पनि हुन्छ तिमीले उपयोग गर्न पाउँछ भन्ने कुराहरू पनि त्यहाँ धेरै छ क्या. त्यो आश्वासनले उहाँले के यो
1: बनाइदियो
0: भने खोला सेप पनि भयो अब घर सेप पनि भयो अनि माथि जाँदाखेरि त कोठा पनि बन्यो त्यसरी बनाउँदाखेरि त्यो समस्याहरू पनि त्यहाँ देखिरहेको छु कि अलिक त्यत्रो त्यत्रो खर्चहरू भएन उहाँहरूको त्यसले गर्दाखेरि हामीले जुन जिम्मेवारी ठाउँमा बसेको छ धेरै कुरो त दलहरू पनि त्यहाँ दोष मैले धेरै ठाउँमा देखेँ राजनीतिक सङ्ग्रहले गर्दाखेरि त्यहाँ चाहिँ धेरैजना समस्या छ.
1: हजुर तपाईँले भने जस्तै हामी पनि देखिरहेको हुन्छौँ कि अब उनीहरूलाई कसैले नबनाऊ या बनाउनु हुँदैन है भन्ने भने त बनाउनुहुन्थेन
0: नि त होइन.
1: हाम्रो स्थानीय सरकार त हो नि यहाँको जिम्मेवार पक्ष हाम्रो नजिकको सरकार भनेको त होइन. कति संरचनाहरू स्थानीय सरकार हुनभन्दा पहिला जुन राजनीतिक संयोजनले चलाएको बेलामा बनेका संरचनाको हकमा ठिक छ ल बने होइन. तर पछि पनि धेरै भने के स्थानीय सरकार आइसकेपछि पनि धेरै भने यो पनि कस्तो भयो भने अलिक ढिला सुस्ती जस्तो हुन्छ कि हुन्न जस्तो ए हुँदैन यत्रा छन् भने जस्तो होइन यत्रा व्यक्तिहरू हुनुहुन्छ हुँदैन भने जस्तो पनि देखियो. अहिले फेरि झ्याप्प जाँदाखेरि उनीहरू मारमा परे जस्तो पनि देखियो कि होइन. अब यो मारमा पऱ्यो भनेर छोड्ने त पक्कै होइन होइन. अब यहाँ फिर्के करिडोरको परिकल्पना गरिएको छ र भोलिको दिनमा त्यसलाई एकदमै सुन्दर वातावरणीय पक्षसँग जोडेर एउटा सुन्दर करिडोर निर्माण गरेर त्यहाँ रहेका व्यक्तिहरूलाई उचित मुआवजा दिएर यसको समस्याको समाधान गर्नुपर्छ जस्तो लाग्छ. तपाईँहरूलाई चाहिँ यसरी हिँडिरहँदाखेरि होइन अभियानमा लाग्नु भएको छ हिँड्नु भएको छ बुझाउनु भएको छ एग्रेसिभ लागेका यसलाई यसो हो नि भनिराख्नु भएको छ कस्ता खालका कुराहरू आउँछ
0: र कुरो त अहिले समाज कस्तो छ भनेदेखि कस्तो भयो भने अहिले हामीले के देखेको छ भने समाज चाहिँ अलिक अराधक उन्मुख पनि छ पोजिटिभ छ यो व्यक्ति विशेषमा केन्द्रित छ. अनि अहिले हामीले यो अनुभव के देखाएको छ भने मैले पोजिटिभ काम गरिरहेको छु सही काम गर्छु उहाँको चाहिँ यो कुरा चाहिँ जायज छ यो कुरा भन्यो भने अनि हजुरले फेरि जो त्यो हो त्यो कुरो किन यस्तो हो यस्तो भनिदिनुहोस् तपाईँले यस्तो भनिदिनुहोस् भन्ने टाइपको अनि तपाईँले फेरि त्यहाँको चाहिँ स्थानीयहरूले चाहिँ झन् त्यो समस्या हल गर्नुको सट्टा झन् यसलाई चाहिँ अवरोध खडा गर्ने जस्तो टाइपको चाहिँ त्यसरी चाहिँ मान्छेले अराजकतिर चाहिँ बनाइदिनु त्यो समाज चाहिँ उन्मुख छ अहिले हामी होइन हामीले अनुभव गरिरहेको छु अहिले अहिले फेरि कसैले कसैलाई पनि अस्तित्व नसुधारे रेस्पेक्ट भनेको त छँदै छैन त्यो डिसिप्लिन भन्ने कुराहरू यो त जिरोमै छ र कतिपय कुराहरू यहाँ त्यो विवेक पनि प्रयोग भएको छैन राज्यको तर्फबाट पनि विवेक चाहिँ भइरहेको छैन कि उहाँले यस्तो गर्यो उस्तो गर्यो जुन त्यो वातावरण त हामीले बनाइदिएको अन्त त्यो वातावरण बनाइदिने कुरा त ठुलो हो नि त होइन. तर के भन्दाखेरि यहाँ त्यो विवेक प्रयोग पनि हुँदैन तर हामी त के भने पोखरा बन्छ भने हामीले कसले विवेक प्रयोग गरेछ कि नगर्छ सरकारको विषय भने हामी पोखरा बन्नुपर्छ पोखरालाई सौन्दर्य चाहिँ पोखराले बथान मन्त्री सरपञ्च भनेर दिन्छु नि त हजुर बथान मन्त्री सरपञ्च भन्दाखेरि यी आदि दुर्गन्धित बनाएर फेरि अर्को कुरा पर्यटकीय सहर भनेर घोषणा गरिरहेको छ अनि पर्यटकीय सहर चाहिँ घोषणा गर्ने अनि पोखरालाई चाहिँ दुर्गन्धित चाहिँ बनाइरहेको छ यतापट्टि ध्यानै छैन फेरि कसैको चासो छैन अनि जनप्रतिनिधिहरू पनि कस्तो छ भने हामीले अनुभव गरेको कसैले कसैले त्यो भन्न चाहँदैन कि उहाँहरू किनभने त्यहाँ मेरो भोट गर्छ त्यहाँ मेरो मलानी गर्छ त्यहाँ मेरो जन्ती गर्छ आदि कुरा मेन कुरा चाहिँ मेरो पार्टीले गरेको ठाउँमा चाहिँ आफ्नै पार्टी छ तर उसले त्यो उसले केही त्यहाँ जग्गा मिचिरहेको छ बनाइरहेको छ भने ऊ मन बस्ने त्यस्तो खालको एउटा प्रविधि दिने चाहिँ झेप्रा भएको छ
1: क्या
0: आँखा चिम्रेर हिँड्दिने होइन तैँले यहाँ बनाउनुहुन्न है यो चाहिँ गलत छ यसमा गर्नुहुन्न त्यो भन्नाले क्या त्यो नभएको कारण आज पोखरामा तपाईँको चाहिँ यो चाहिँ दुर्गन्धित सहर भइरहेको छ अनि हामी कसरी पर्यटकीय सहर भन्थ्यौँ
1: पोखरा नबन्नुको मुख्य कारण चाहिँ के हो
0: अनि मुख्य कारण दलै राजनीति दलै यो मान्छेले बनाएको त नि फोहोर हामीले फाल्यो कुनै चिजले ल्याएर कहीँबाट आएर कुनै ग्रहबाट आएर फालेको त होइन हामीले नि यसको चाहिँ व्यवस्थित चाहिँ गरन व्यवस्थित सहर बनाउन नसकेको कारणबाटै यो कारणले यो चाहिँ पोखरा चाहिँ दुर्गन्धित हुन्छ
1: हजुर राजनीतिक पार्टीले मेरो पार्टीको हो भनेपछि त्यो कानुनभन्दा माथि
0: होइन त्यो हामीले सबै अनुभव गरेको फिर्के नबनाउ बसपाल नबनाउ फेवताल नबनाउ ल्यान्डिज साइड नबनाउ बसपाला नबनाउ यी आदि छ नि यो समस्याको कुराहरू यो सबै राजनीति छ किनभने हामीले देखिरहेको छ प्रत्यक्ष देखि दर्शी हुन्छ हामी त भोगेर हिँडेको मान्छे बसपाल अहिलेसम्म किन भन्नु कसले रोगिया त्यो बसपाल त्यो त्यही कुराहरू के यो गरेर अलि यो फिर्कीको कुरा पनि तपाईँले तिर्खेर चाहिँ जस्तै लिटिल स्टेपको कुरा चर्चामा लिटिल स्टेपको चाहिँ हामीले असी सालमै भनेको त्यो अभियान चलाउने बेलामा त्यहाँ त उहाँको त्यो देखि सीमाङ्कन नै गरिरहेको छ नि त्यहाँ रेखाङ्कन गरिरहेको छ है त्यो रातोले चाहिँ जहाँ जहाँ चाहिँ मिचेको छ त्यहाँनिर चाहिँ पुरै दिन त्यो तपाईँको चाहिँ किरिरहेको छ र उहाँले त्यो बेलामा के गर्नु पर्थ्यो भने यहाँसम्म आइसकेपछि अब मैले मेरो विद्यालयहरू व्यवस्थापन गर्नु अथवा मेरो समाजहरू चाहिँ व्यवस्थापन गर्नु पर्यो भनेर त्यो तिन वर्ष अगाडि भएको हुन्छ तर अहिले
1: त्यो भनौँ न यतापट्टिको मात्रै भत्काए हुन्थ्यो होला होइन अनि त्यति जति जहाँ संस्कारको छ त्यहाँनिर कम्पाउन्ड हेर्न मिल्थ्यो होला सल्लाह लिएर होइन त्यो खालको भएन
0: त्यो खालको चाहिँ भएन यो त अलिकति यसो हेर्दाखेरि अलिक दम्ब जस्तो पनि देखिएछ होइन अनि यो दम्बको पछाडि के छ भने त्यसको व्याकरण को छ भने राजनीति दल
1: राजनीति त देशको मूल नीति भन्छन्
0: भन्छ
1: होइन तर चाहिँ त्यो मूल नीति सफा हुनुपर्ने हो फोहोर रहेछ हामीलाई
0: राजनीति दूषित छ जब त्यो दूषित भएर नै आज फेवताल तपाईँको जति पनि सार्वजनिक ठाउँहरू चाहिँ दूषित भएको अझै पनि यो गर्नलाई धेरै चाहिँ तपाईँको पापड चाहिँ पेल्नु हामी जस्तो अभियन्तहरूले नकाराएसम्म केन्द्र सुन्दैछु बोल्दै पर्दैन किनभने त्यहाँ तपाईँको चाहिँ त्यहाँ एउटाले चाहिँ फोहोरको बोराको बोरालाई फाल्दैन त्यो मेरो चाहिँ पार्टीको चाहिँ छ भने म बोल्दै पर्दैन आँखा चिम्रेर हिँड्छु मैले अनि अन्त कुरा गरेर यस्तो भयो यस्तो भयो भन्छ तर देखेको कुरा चाहिँ भन्छ यो समस्या होइन
1: मेरो
0: यो पोखरा नबन्नुको कारण चाहिँ मुख्य कुरा चाहिँ मुख्य कुरा राजनीति समस्या हो यो त्यसपछि अनि प्रशासन छ जनता त तपाईँको चाहिँ खेती हामीले खेती गऱ्यो भने अनि बार बन्धन गऱ्यो भने त सबैको डिए त्यहाँ पस्छ गाई पनि पस्छ गोरु पनि पस्छ होइन तपाईँको बाख्रा पनि पस्छ त्यो त बार बन्धन छैन भने पस्छ नि त त्यसले गर्दाखेरि हामीले जुन चाहिँ यो राज्य सञ्चालन गर्छु भनेर बसेका जति पनि चाहिँ होइन पोखरा चाहिँ यस्तो गरेर बस्छु भन्ने मान्छे त्यसले हो नि त यहाँ त्यसकै समस्या पनि छ कि त्यसले नगर्नको लागि यो समस्या भएको छ आज करोडौँ रुपियाँको चाहिँ क्षति भइरहेछ फेरि अब बढाउँदाखेरि पनि करोडौँ रुपियाँहरूले चाहिँ चाहिन्छ त्यो त उही बेलामा बढेको भए त्यत्रो खर्च गर्नु पर्थ्यो
1: हामीले गल्ती गरेको गरे गर्यो कि त्यो मेरो कार्यकालमै यति गरे अनि सबैले मलाई ठिकै भन्छन् भने यस्तो गर्यो कि हामीले. तर साँच्चै नै यसले भोलिको दिनमा कति क्षति गर्ला. मैले भने नि हामीले अहिलेसम्म गरेका धेरै निर्णयहरू दीर्घकालीन सोच सहितको योजना रहन्छ कि त्यति बेलै हामीले परिकल्पना गर्न सक्छौँ. त यो त अब फिर्के खोलाले त बगाएर मान्छेका ज्यान गएका अवस्था पनि छन् होइन. बर्खामा ठुलो पानी पर्नुपर्छ, पुरै यो खोला थिएन कि यो त ठुलो खोला रहेछ भने जस्तो देखिन्छ नि त होइन. आसपासका समेत घरहरू बगाएर लगेको अवस्था पनि छ. त्यो हिसाबले हेर्दाखेरि अब हामी अब कसरी जानुपर्छ?
0: अब त त्यो जहाँ हामीले खोला घर भनेर चाहिँ छुट्याएको छ त्यसलाई अब हामीले छिटोभन्दा छिटो त्यसलाई फेरि त्यतिकै राखेर पनि हुने फेरि त्यो अल्पत्र पारेर राखेन. अल्पत्रै पारेर राखेन त किन भत्काउनु पर्यो होइन. त्यही ठिकै थियो. अनि अहिले के भनिरहेको छ भने छिटोभन्दा छिटो योलाई चाहिँ प्लानिङ गर्ने र त्यो प्लानिङ गरेर तपाईँको चाहिँ जुन करिडोरको जुन कन्सेप्ट छ त्यसलाई चाहिँ खास गरेर त्यो चाहिँ हामीले मणिमाको लागि चाहिँ होइन त्यहाँ भेकल चाहिँ प्रयोग हुने के त्यो टाइममा भेकल प्रयोग हुन खालि मान्छे मणिमाको मान्छे हिँड्नु गर्ने साइक्लिङसम्म चाहिँ हुन सकिन्छ त्यो कन्सेप्ट हो. अनि त्यसलाई अझै हामीले सम्भव भयो भने पानी अलिअलि त्यो पानी थोकै छैन त्यहाँ होइन. तर हामीले कुनै ठाउँबाट जस्तै हामीले परिकल्पना गर्नु याम्ती खोला, याम्ती खोलाको पानीलाई त्यहाँ मिसायो भने फेरिएन. मिसायो भने तपाईँको चाहिँ हिउँद बर्खा चाहिँ पानी चाहिँ हामीले बढेको हामी देखिरहेको छौँ. त्यो गर्न सक्यो भने र दायाँ बायाँ चाहिँ अब के गर्न सकिन्छ अब त्यो फुल रोप्न दायाँमा त्यो आफ्नो ठाउँमै छ होइन. र त्यसको चाहिँ ढलको व्यवस्था गर्नुपर्छ फेरि होइन. फिर्केमा ढल जानु दिनु मेन कुरा र त्यसलाई स्वच्छ पानी चाहिँ पाउने चाहिँ बाथरुम बनाइदिएपछि अनि अलिक हामीले के देखेको छ सबैजना मरिमाग छ अनि बाटोमा हिँडिरहेको छ अनि हाम्रो ज्येष्ठ नागरिकलाई पछि कसैले मोटरसाइकल हानिया छ कसैले गाडी हानिया छ है त्यस्तो अवस्था. तर त्यहाँ के छ भने सुरक्षित ठाउँ जति 8 किलोमिटर छ त्यो चाहिँ होइन. त्यो 8 किलोमिटर चाहिँ हामीले चाहिँ त्यो ठाउँलाई मनिवाको चाहिँ अँधेरी कुनाबाट गाई घरसम्म चाहिँ अब आफूले कति सक्छ त्यो मनिवाक गर्ने एउटा चाहिँ ठाउँ पनि हुन्छ र त्यसले चाहिँ सुन्दरता पनि हुन्छ, स्वच्छता पनि हुन्छ, वातावरण चाहिँ राम्रो पनि हुन्छ. त्यो खालको प्राणी एउटा चाहिँ प्लानिङ बनाएर हामीले अब महानगरले अब त्यो एडिबीबाट हामी गर्छौँ भन्ने कुरा गरिरहनु भएको छ. त्यसलाई छिटो सक्छ जे हुन्छ होइन भने यदि विदेशबाट चाहिँ पैसा यदि कुनै पनि एडिबी अब वर्ल्ड ब्याङ्क अब त्यो भएन भने अब महानगरको बजेटबाट सबै बजेटहरू चाहिँ एकातिर चाहिँ राखेर
1: एक
0: वर्षको बजेट कति छ त्यो फिर्ती गर्नेमा चाहिँ लगानी गर्नुपर्छ. त्यसलाई गरिहाल्नुपर्छ किनभने जनताको फेरि विश्वास गर्छ. अनि अहिले उहाँले के भनिरहेको छ भने पहिला फलफुला चाहिँ त यतापट्टि सबै कम्पन थियो दिनसम्म चाहिँ तपाईँको चाहिँ सबैले संरक्षण बनाएको थियो. अब त्यो बाटो खोलिएपछि त्यो त हाम्रो नेपाली ठेड भाषामा भने छेडा भयो भन्छ क्या. अब त्यहाँ त मान्छे जो पनि जाने भयो त्यो त्यो समाजघरहरू छ विभिन्न सबै चिजहरू छ नि त यहाँ चोरी लाने भयो अब मान्छेहरू हिँडेर त्यहाँ जस्तो त्यसले गर्दाखेरि त्यो समस्या छ क्या.
1: हजुर अब यो रोकिनु हुँदैन भन्नु खोज्नु भएको?
0: रोकिनु हुँदैन त्यसलाई चाहिँ लगातार चाहिँ
1: गएर के हो हाम्रो उद्देश्य त्यहाँसम्म पुग्नुपर्छ
0: त्यहाँसम्म पुग्नुपर्छ. यो भत्काउनुको कुनै अर्थ छैन क्या. भत्काइहाले चाहिँ बनाइयो पहिला जस्तो त्यस्तो दिने चाहिँ गर्नु
1: भद्रगो छोडेर फेरि तपाईँले भने जस्तै त्यहाँ चोरी हुन्छ विभिन्न हुन्छ फेरि त्यो समाजघरमा पनि यहाँदेखि बनाउँछु भनेर उहाँले आफ्नो तरिकाले बनाउनु होला होइन. फेरि त्यहाँ फेरि अर्कोचोटि झन खर्च हुन्छ. त्यस कारणले अहिले सुरुवात गरेकै बेलामा टुङ्ग्याएर छोड्यो भने
0: टुङ्ग्याएर छोड्नुपर्छ. किनभने अहिले हामीले के भनिरहेको छ भने फेवतालमा चाहिँ गएर एक दिन दुध रह्यो अहिले फेरि त्यो ठाउँमा संस्थान बढायो भन्दैछ क्या. अनि हामीले तिमीहरू अभिन्द्र के हेरेर बसेको तपाईँहरूतिर घर चलाउन पर्दैन भनेर हामीलाई भनिरहेको छ. अनि त्यही भएर यसलाई छिटो शब्द टुङ्गाउनुपर्छ र त्यहाँ अलिकति फेरि कस्तो छ भने सुमुवासीहरू पनि त्यही छ. अनि सुमुवासीहरूलाई फेरि व्यवस्थापन उचित चाहिँ तपाईँको चाहिँ सुमुवासी कुन टाइपको सुमुवासी होइन केही सुमुवासी भएर बस्ती पनि छन् त्यहाँ त्यहाँको पनि फेरि व्यवस्थापन गर्नुपर्ने छ सुमुवासीहरूको. र सुमुवासीहरूलाई एउटा कुनै ठाउँ कहीँ व्यवस्थापन गरेर बढातिर चाहिँ स्थानान्तरण चाहिँ गर्ने र त्यो अब यो समय अलि लाग्छ त्यो प्लानिङ बनाउने बेलामा डिपिआर बनाउनु पऱ्यो अनि 6 महिना 5 दिन त त्यसमै लाग्छ. त्यो बेलासम्म चाहिँ यसको चाहिँ सबै चाहिँ क्लियर गरेर चाहिँ गरिसक्नु पाइन्छ. त्यहाँ त ठुल्ठुलो सङ्गठन बनिरहेको छ त्यो भत्काउनु त त्यसको चाहिँ फेरि त्यहाँ भत्किएको त्यो सामानहरूलाई फेरि चाहिँ अन्त्य चाहिँ लानु पर्ने त्यसले गर्दाखेरि कतिपय ठाउँमा जाने बाटो पनि छैन त्यो डुबेर जाने बाटो पनि छैन त्यस्तो अवस्था छ त्यहाँ र अहिले तपाईँ त्यहाँ हेर्नुभयो भने बिडिङमा तपाईँ आत्मा रहेको छ त्योभित्र मान्छेको सङ्गठन यति यति अग्लो चाहिँ रिटर्न वालहरू छ क्या त्यो भत्कनै महाभाल छ त्यो अब 40-50 फिट अग्लो चाहिँ रिटर्न वालहरू छ अनि खोला चाहिँ कस्तो छ यो टेबल जत्रो बनाएको छ होइन यति यतिमा चाहिँ जम्मा त्यहाँ नाप्यो भने 1 मिटर 1.5 मिटरको चाहिँ ग्यापमा यसरी बनाएको
1: छ भनेपछि त समस्या धेरै छ अझै समाधान गर्न पनि कहिले काहीँ सामाजिक अभियन्ताहरूलाई पनि ठ्याक्कै एजेन्डामा बोलेनन् सामाजिक अभियन्ता भनेको त त्यो स्वतन्त्र व्यक्ति होइन जसले चाहिँ राजनीतिक पार्टीका ती एजेन्डाभन्दा माथि उठेर विकासका एजेन्डाहरूलाई लिएर हिँडेको हुन्छ वातावरणका एजेन्डालाई लिएर हिँडेको हुन्छ कहिले काहीँ तपाईँहरूलाई नै आरोप छ नि ती सामाजिक मुद्दामा चाहिँ बोलेनन् भन्ने खालको आरोप पनि छ कि यसमा चाहिँ के भन्नुहुन्छ
0: होइन त्यो त यहाँनिर समस्या छ क्या सबै ठाउँमा कतिपय ठाउँमा हामीले खास गरेर हामीले 33 वडाको चाहिँ अहिले महानगरको कुराहरू गरिरहेको छ कि सबै ठाउँमा खास गरेर हामी बाथरूम क्षेत्रमा बढी पर्छ है बढी चाहिँ बाढ क्षेत्रमा बाथरूम मैत्री सहर हुनकै लागि यो बाथरूम कहाँनिर चाहिँ तपाईँको चाहिँ जस्तै रुख बिरुवाहरू काट्यो भने अनि त्यस्तो ठाउँमा अनि यो दुर्गन्धित भएको ठाउँ छ भने बढी फोकस हाम्रो त्यसमा हुन्छ अरू ठाउँमा चाहिँ हामीले ओडालाई घस्छ यहाँ ओडाले यहाँनिर समस्या छ तिमीले यो किन गरेन तिमी आफू गर्दैन पढ भन्ने हो हामीले तर के भन्दाखेरि यहाँ एउटै हो क्या जहाँनिर जहाँ पनि यो पोलिटिक्स छ अनि पोलिस भएपछि अनि समस्या छ अनि हामीले यो पोलिस भन्दा माथि भन्ने कुरै भन्नु
1: तर पोजिटिभ कुरा चाहिँ यो पटक चाहिँ स्वतस्फूर्त रूपमा होइन त्यहाँ त्यति धेरै विरोध भएको चाहिँ देखिँदैन कि
0: छिटफुट
1: छिटफुट छ तर चाहिँ त्यो विरोधै गरेर मान्छे एकदमै जम्मा गरेर त्यो खालको चाहिँ देखिए छैन छोड्नुपर्छ तयारी गर्नुपर्छ भन्ने खालकै देखिएको छ होइन यसलाई पनि सकारात्मक हुनुपर्छ जस्तै महानगरले अघि फिर्के करिडोरको कुरा गर्नुभयो कहिलेकाहीँ त्यो निर्णायक तहमा बसिरहँदाखेरि पनि एउटा व्यक्तिको दिमागले सबै कुरा चाहिँ नल्याउन सक्छ अथवा त्यो स्थानीय सरकारले मात्रै त्यो विचारहरू पनि नआउन सक्छ त्यहाँ हुने यी वातावरणीय संरक्षणका मुद्दामा सार्वजनिक विषयका मुद्दामा तपाईँहरूलाई कतिको सहभागी भइन्छ
0: उहाँले यस्तै समस्या भएको बेलामा उहाँले बोलाउनुहुन्छ अनि बोलाएर के गर्न सकिन्छ भन्ने राय सुझाव पनि दिनुहुन्छ उहाँले त्यसमा त दुई मत छैन गरिरहनु तर हाम्रो के भने हामीले त्यो लिने मात्र होइन कारण पछि चाहिँ जानु जस्तै तपाईँको योभन्दा पहिला महानगरको पालामा यो फिरिएको चाहिँ अध्ययन चाहिँ यसरी गरिन् र उहाँले के गर्नुभयो भने आफूले आफ्नो तरिकाले 5 नम्बर वडामाबाट सुरु गर्नुभयो अनि म उद्घाटन गर्छु भनेर चाहिँ ब्रोदरको चाहिँ के अठाइदिएको अरे अनि हाम्रो मिडिया भाइहरू पनि कता कता एक्सिडेन्ट भयो भनौँ न चाहे त्यो स्वीकृत भयो तर त्यो त्यहाँनिर समस्या के भने यो अहिलेको जस्तो स्त्री अभियानको रूपमा है गर्ने भनेको भए फेरि अर्को कुरा के भइरहेको छ उहाँले साउनको महिनामा क्या साउनमा हामीले फिर्कीमा जोत्दाखेरि त त्यो मार्ग भुछै हुन्छ नि त त्यो बेलामा चाहिँ डोत हानि हो क्या अनि उहाँले साउनको महिनामा गएर त्यो काम गर्नु अनि उहाँले त्यो बेलामा फेरि हामीसँग खासै सहकार्य गर्नु भने क्या अनि पार्टीगत हिसाबले पार्टीले के भनिदियो अनि उहाँ गएर गर्नु भयो यहाँनिर समस्या छ दलहरूको त अहिले हामीले भन्दाखेरि दल त पोखरामा खासै चाहिँ पोखरा बनाउँछ भन्ने कुरा के अरे पोखरा बनाउने भन्ने पार्टी नै मैले देखेको छ
1: किन बनेन मात्रै भइरहेछ हामी काम गर्छौँ नबन्ने जस्तो होइन नबनाउने नियतले काम गरेपछि कसरी बन्छ बनाउने नियत राख्ने बित्तिकै त यहाँ काम भइहाल्छ कि तर सबैलाई समर्थनमा चाहिँ लिनु पर्यो एकलौटी गरेर चाहिँ भएन
0: हामी त वातावरण बढाइदिने समाजले हामीलाई सोच्छ नि के भइरहेछ के हुन्छ अब हामी हामीसँग सोच्छ नि हामीले त वातावरण बढाइदिने राज्यलाई को चाहिँ पक्षमा चाहिँ सहजीकरण गर्थे तर उहाँले के भन्नुहुन्छ त्यो कुरा ख्याल गरेर क्या म आफू मन गरे चाहिँ हुन्छ भने जस्तो तर बाथरूम बढ्नुपर्छ लोकतन्त्र हो नि अहिले गणतन्त्र हो लोकतन्त्र हो यसमा सबैको चाहिँ राय सल्लाह चाहिँ लिएर सबैको मन जितेर यसले गर्ने भन्ने खालको भयो भने पोखरा नबनीमा केही उसै छैन कि
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ. अन्त्यमा केही भन्नुहुन्छ?
0: अन्त्यमा त अब यो धेरैजनाको यो फिर्केमा यो अध्ययन चलिरहेको है, धेरैजनाको त्यहाँ माग के छ भने यो छिटो बनिदिनु पर्यो, यो छिटो बनाइदिनु पर्यो, यसरी चाहिँ लथाले चाहिँ छोडिदिनु भएन
1: होइन.
0: यो कुरा पनि धेरै आवाजहरू आइरहेको छ. त्यही भएर हामी पनि यसमा चाहिँ उहाँहरूको साथसाथै हामी एउटा चाहिँ महानगरले एउटा छिटोभन्दा छिटो यसको चाहिँ प्रोसेसमा लानु पर्यो
1: होइन.
0: अब मैले हामीसँग बजेट छैन, अहिले बजेट छैन भन्नु चाहिँ मिलेन कि. अब त्यो हाम्रो यो एफएम मार्फत चाहिँ उहाँको यस सालको चाहिँ बजेट 82-84 बजेटमा भयो भने त्यसलाई कुनै हामीले पनि एउटा रूपरेखा चाहिँ जान पऱ्यो. र आम चाहिँ हामी पोखरी दाजुभाइलाई हामी के भन्छ, हामी पर्यटकीय सहर बनाएको छौँ तर सहर दुर्गन्धित सहर हुँदैछ र दुर्गन्धित सहर भएकोले यसमा आम नागरिक सचेत हुनु पर्यो. फोहोर चथाबाजी फालिदिनु भएन र अतिक्रमण पनि गर्नु भएन. जस्तै फेवातालको कुरा छ होइन, यो पनि अतिक्रमणहरूमा चाहिँ चपेटामै छ. यो हामीले रात दिन खटेको छौँ, हिँडेको छौँ, दौडधुप गरेको छ. यसमा चाहिँ कसरी यो कुरा अन्य पनि केहीले चाहिँ यो गर्न नहुने चिज युज किन गर्यो होला भन्ने कुरा पनि छ. केही कम मात्रामा मान्छे त्यो भनिरहेको अवस्था र सबैले चाहिँ यो पोजिटिभ सोचेर यो फिर्केलाई यो चाहिँ करिडोर बनाउने कुरामा सबै पोखरी दाजुभाइ अझै विशेष गरेर हाम्रो चाहिँ 8 वडा प्रोसेसमा 8 वडाका जति पनि बासिन्दाहरू हाम्रो वडावासीहरू हुनुहुन्छ 8 वडाको यो सबैजनाले यो चाहिँ फिर्केर अब यो ऊ भन्नुभन्दा पनि मेरो चाहिँ यो ऊ चाहिँ रिस्टाको कुरा भन्ने प्रेसिसको कुरा भने यो प्लानिङ चाहिँ कस्तो हो र यो प्लानिङ चाहिँ सबैले जनताले थाहा पाउनु पर्यो र त्यो अनुसारको चाहिँ हामी चाहिँ तपाईँहरू सबैले हाते मालो गरेर महानगरलाई छिटोभन्दा छिटो चाहिँ सम्पन्न गरिदिनु पर्यो भनेर चाहिँ सबैले यसमा चाहिँ सहभागी भएर यसमा चाहिँ लगाइदिनु पर्यो भन्ने म सबै आम नागरिक वडावासीहरू नै अनुरोध गर्न चाहन्छु. र यहाँको यो रेडियो हाम्रो चाहिँ यो सभा SA 3.4 मेगाहर्ज जुन छ यहाँले पनि हामी हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु. र यो अभियानमा पनि तपाईँहरूले पनि मिडिया मार्फत पनि अलिकति आवाज चाहिँ गर्नुभन्दै दिनुपरेको होइन. यसरी सबैले चाहिँ सबैको सहकार्यमा यो गऱ्यो भने पोखरा बनाउने तपाईँ हामी नै हो. यहाँ जनप्रतिनिधि एउटा आउँछ, बस्छ, 5 कार्यकाल आफ्नो सिकाउँछ, तर चाहिँ सबै कुराहरू उहाँले पनि देख्दैन. त्यही भएर यो सबैजना मिलेर हामी पोखरालाई एउटा नम्र सहर चाहिँ बनाउने अभियानमा चाहिँ यहाँहरू पनि लगाइदिनु होला भन्ने म अनुरोध गर्छु.
1: हस् धेरै धेरै धन्यवाद छ समयको लागि. प्राणीहरूमा सर्वश्रेष्ठ प्राणीको रूपमा मनुष्य मानिसको जन्म चाहिँ भएको छ. हामी आफैले आफैलाई चाहिँ सर्वश्रेष्ठ प्राणी भन्छौँ, तर हाम्रा क्रियाकलापहरू अविवेकशील सर्वश्रेष्ठ भन्ने खालका क्रियाकलापहरू पछिल्लो समयमा भइरहेका छैनन्, किनभने हामी त्यो ज्वलन्त उदाहरण हामीले हाम्रै वरपरको समाजलाई देख्न सक्छौँ, हाम्रै वरपरको वातावरणलाई देख्न सक्छौँ, हाम्रै वरपरको क्रियाकलापलाई देख्न सक्छौँ. त्यसकारण हामी सर्वश्रेष्ठ प्राणीको साँच्चै त्यो दर्जामा बसिराख्ने हो भने यस्ता क्रियाकलापहरू जसले मानवीय जीवनलाई अत्यन्त जोखिममा पारेका छन् यसको अन्त्य हुनुपर्छ. जसरी फिर्के खोलाको खोलाघर खाली भयो, त्यसरी नै अब फेवाताल किनार गाईघाटदेखि अँधेरी कुनासम्म 6 मापदण्ड अनुसार उचित मुआवजा दिएर दुवैतिर सड़क पेटी सहितको सुन्दर करिडोर निर्माणका लागि एसियाली विकास बैंक एडीबीसँग जति सक्दो चाँडो महानगरपालिकाले सम्झौता गरेर त्यो शिलान्यास भएको र त्यो दिन छिट्टै हाम्रा ज्येष्ठ नागरिक व्यक्तित्वहरू तपाईँ हामी सबै त्यो करिडोरमा मर्निङ वाक अथवा इभिनिङ वाकका लागि हिँडेको हेर्ने मन छ भन्दै आज हाम्रो कार्यक्रममा सहभागी हुनुभएकोमा लामो समयदेखि सामाजिक मुद्दामा वातावरणको मुद्दाहरू उठाउँदै हिँड्नुभएका सामाजिक अभियन्ता आदरणीय श्री चन्द्रबहादुर गुरुङज्यूलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159747, 9857325575।
6: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
7: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
9: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने भने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811 65 63 983 9855 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9166715475

0: जानेछ।
1: जसले हाल्यो उसले जान्यो, हान्न जान्नु पर्दछ। ऐन नियमको माला जप्ने मूर्ख नै छ।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0615707636 9856320325 9806535480 साथ ही आईएलपीटी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: मरेको के हो?
2: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615747668 मोबाइल नम्बर 9850628104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। अन्नपूर्ण आरोहणको आज 76 वर्ष पूरा, गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने मोतरीमा 2 जना घाइते। राष्ट्रपा सभापति लामिछाने र भारतीय गृहमन्त्री सबीच भेटवार्ता। रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच पनि भेटवार्ता। राष्ट्रिय सभाको बैठक बस्दै र एसएससी महिला प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्दै। अब सुनौ पूरा समाचार। अन्नपूर्ण प्रथम हिमनाल आरोहण भएको 76 वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज 76 वर्ष पूरा भएको हो। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका चार नारचाङको भूगोलमा पर्छ। 8000 मिटर भन्दा अग्लो यस हिमालमा पहिलो मानव आइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मौरिज अर्गोज र लुई लेचनेलेको टोलीले अन्नपूर्णको शिखर चुमेको 3 वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो। नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनका सम्झनामा रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउन लागेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले जानकारी दिनुभयो। यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुक तर्फको आधार शिविरतर्फ दौड़ प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस आयोजना गरिएको छ। पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म 536 जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ़नका लागि यस वर्षको वसन्तयाममा 4 समूहका 27 जनाले अनुमति लिएका छन्। अनुमति लिएका मध्ये कतिले सफल आरोहण गरे भन्ने विवरण अध्यावधि भइरहेको विभागका शाखा अधिकृत शर्मिला बन्जाडेले बताउनुभयो। आज आधार शिविरदेखि नारचाङसम्म 36 किलोमिटर दूरीकोमा दौड़, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिने अन्नपूर्ण गाउँपालिका चारका वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो। 20 जना सहभागी खुल्ला दौड़ प्रतियोगितामा विजेतालाई 1 लाख, उपविजेतालाई 60,000, तेस्रोलाई 35,000 र सान्त्वना स्थान हासिल गर्नेलाई 3-3 जनालाई 10,000 रूपियाँ नगद पुरस्कार व्यवस्था गरिएको छ। नेपाल भूतपूर्व खेलाड़ी मंच र गण्डकी प्रदेश एथलेटिक संघको प्राविधिक सहयोगमा दौड़ प्रतियोगिता आयोजना गरिएको हो। दौड़ प्रतियोगिता प्रस्ताव नारचाङमा सोमबारदेखि भएको दिवसको समापन पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम गरिनेछ। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको सम्वाद र सहकार्यका विषयमा विचार विमर्श भएको राष्ट्रपाले जनाएको छ। सभापति लामिछानेले भाजपाका अध्यक्ष नितिन नवीनको नियन्त्रणमा 5 दिने भारत भ्रमणका लागि अस्ति सोमबार भारत जानुभएको हो। सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, राष्ट्रपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, राष्ट्रपाका सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोरा र स्वकीय सचिव प्रदीप आचार्य रहेका छन्। यता भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। यसअघि मंगलबार लामिछानेले भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीन, भारतका विदेश मन्त्री जयेश जयशंकर, गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको सम्वाद र सहकार्यका विषयमा विचार विमर्श भएको बताइएको छ। लामिछानेलाई भाजपाका रेड कार्पेट सहित भव्य स्वागत गरिएको थियो। लामिछाने सहितको टोली यही जेठ 22 गते स्वदेश फर्किनेछ। संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज मध्याह सभा 12 बजे शुरू हुनेछ। बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बोहरा जानकारी गराउने, अर्थमन्त्री डाक्टर सोनी बागले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। आज आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ भने अर्थमन्त्री बागले प्रतिनिधि बाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2022 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लू ओरिजिनल विस्फोटबाट क्षतिग्रस्त प्रक्षेपण स्थल फेरि संचालनमा आउन सन् 2028 लाग्ने सक्ने जनाएको छ। यसले कम्पनीमा आगामी अन्तरिक्ष अभियानसँग नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको समय तालिकामा समेत असर पर्न सक्ने चिन्ता बढ़ेको छ। न्यू ग्लेन ब्लू ओरिजिनको महत्वाकांक्षी ठूलो
क्षमताको रकेट परियोजना हो। यसलाई व्यावहारिक उपग्रह प्रक्षेपण चन्द्रमा अभियान तथा गहिरो अन्तरिक्ष अनुसन्धानका लागि प्रयोग गर्न लक्ष्य राखिएको छ। त्यसैले प्रक्षेपण स्थल लामो समय बन्द हुँदा कम्पनीका व्यवसायिक योजना र प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने अनुमान गरिएको छ। गएको बिहिबार अमेरिकाको फ्लोरिडामा रहेको केप क्यानाभेरल अन्तरिक्ष केन्द्रमा ब्लू ओरिजिनको न्यू ग्लेन रकेटको इन्जिन परीक्षणका क्रममा शक्तिशाली विस्फोट भएको थियो। उडान अघि गरिने स्थिर इन्जिन परीक्षणका बेला भएको यो दुर्घटनाले प्रक्षेपण स्थलमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। अब खेलकुदको समाचार। एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा कतारसँग खेल्दैछ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समयअनुसार आज बिहान 7:30 बजे शुरू भएको छ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी रहेका छन्। अब एउटा मौसम सम्बन्धी जानकारी। आज पनि मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने अनुमान छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुल्ला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ़नाले अत्यधिक गर्मी हुने अनुमान छ। मधेसका 70, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आसपासका क्षेत्रमा गर्मी अत्याधिक बढ़ने अनुमान छ। पहाड़ी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। अत्याधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र हिट स्ट्रेसको जोखिम बढ़न सक्ने भएकाले सावधानी अप्नाउन डाक्टरको सुझाव छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हल्का सुतीको कपड़ा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न स्वास्थ्य कर्मीको सुझाव रहेको छ। नौ बजेको खबर सँगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। अन्नपूर्ण आरोहणको आज 76 वर्ष पूरा। गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने मोतरीमा दुईजना घाइते। राष्ट्रपा सभापति लामिछाने र भारतीय गृहमन्त्री सबीच भेटवार्ता। रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच पनि भेटवार्ता। राष्ट्रिय सभाको बैठक बस्दै र एसीसी महिला प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्दै। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो समाचार बुलेटिन अहिले 6 बजे खबरसँग आउनेछ। हामीसँग सफलताको पाइलामा केही सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। स्योर गर्दिन कि क्या हो?
1: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिक्स्ड पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्ती टू मिक्स्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
11: कन्ट्याक्ट 0615553050, 0615898488।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9755055007 मुलसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
6: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, हम चौधरी सबै सुन्ने हुनुहुन्छ रेडियो सफलता, सुन्न मन लाग्यो
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: ए दाई, एक्लै पो बस्नु भएको रहेछ? खोइ त छोरा छोरी।
1: छोरा स्कुल गएको छ, छोरी चाहिँ बाख्रा चराउँदै त होली।
2: सावधान, छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ।
0: जनहितका लागि रेडियो सफलता 103.4।

0: हामी जीवनभर दिनरात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9850302325 9806535480 साथ ही आईएलएस पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165746068

0: मोबाइल नम्बर 98568104।
1: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
5: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बने भयो।
6: हाम्रो वन, हाम्रो धन, डरलोबाट जोगाउन गरौँ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: Studio time. It's

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो जसको मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9857325575।
0: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
3: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
4: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
4: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
13: वेबसाइटले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
12: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवा वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
14: कन्ट्याक्ट 0615553050, 0615589848।
12: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जानु पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
1: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
0: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
0: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडा को सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: The Gorkhas Ranger Security Service and Training Center Private Limited Ma Security Guard ko talim linos. Dachya Security Guard bani Rozgari ko batu taye garnos. The Gorkhas Ranger Security Service and Private Limited le Vikram Samvat 2071 dekhi hal samma tapai hamrai udyo kalkarkhana hotel resort bank tatha vitiya sastha school tatha college haruma avashyak parne dakshya tatha anubhavi security guard supply garde aeko cha hami ek mahina mai yaharulai security guard ma dakshya banauchhau sathma rozgari ko pani guarantee dinchhau साथी सभी प्रकार का मेला महोत्सव तथा ठूला ठूला कार्यक्रम हरुमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9850214040 9850601 27 र 9808214040 सम्झनु है सेक्युरिटी गार्ड को तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
2: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
3: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तितु मिट्स पोखरा 8 रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793 97 59 50 960। दोस्तितु मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0615201179।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0632, 98560-34432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुगत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने

0: 050-77-123 व्हाट्सएप नंबर 98-011-77-123
1: मेरी आमै नि घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अडेल गर्न समिष्ट काठका उद्योगतिर जान लागेको होइन
2: हो बुढा हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियङ चौक फोन नम्बर 0161-5149-84 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161-5259-04 स्टिल अल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
6: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाउ न
7: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो
8: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छौं
9: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथसँग सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802120 9821270714।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
5: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856-011-86, 9846-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9846-35-111।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: धेरै खुसी देखिन्छ त के हो
1: खुसी भनौँ कि दुखी भनौँ यार जीवनमा मैले धेरै गीतहरू लेखेँ मान्छेहरूको भावना सम्झेर लेखेँ तर आज जीवनमा पहिलो पटक मैले मेरो भावना लेख्दैछु।

0: 们。
1: 阿妈，
2: 好久了，来来来，奥利斯奥利斯奥利斯，孩子喊的没有点力，你那么就行。哎哦，奥利斯给忙的你这里。

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेज सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: ए आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
9: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्या सकिएको सामान कहिले पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्या सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ट्ज

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बी एउटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807715947।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण मावीदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले?
7: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित।

The Gorkhas Ranger Security Service and Training Center Private Limited ma security guard ko talim linus. Dachya security guard bani rozgari ko bato taye garnus. The Gorkhas Ranger Security Service and Private Limited le Vikram Samvat 2071 dekhi hal samma tapai hamrai udyog kalkarkhana hotel resort bank tatha vitiya sastha school tatha college haruma आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
3: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856088744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0161452966, 0161455966 र मोबाइल नम्बर 9846000851।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरा पाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9846066642 9860410081। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आङ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्सियन चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: 2152 21 50 98 251 27 14
1: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुदरा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050 98

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 9705508 9755055 07 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए के भयो के को हल्ला खल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
6: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
7: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौँ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103 थोप्लो

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, त्यो गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् न भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आईपीटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530508 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुखै रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860 41081।
7: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ मिस।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821177014
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 9560-2225 9560-26110
4: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
5: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
4: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
9: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाऊ
10: घर बनाउन लाग्ने कुरा त तपाईँ पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
9: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
11: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 5149 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 5259 4 स्टिल आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ।
14: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
15: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
16: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
2: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
4: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्रेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 98 11 60 62 983 98 5 60 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462889।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
2: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइल को उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्र वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867881234, 9705077123, व्हाट्सएप नम्बर 9811717123।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556001186, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
11: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
12: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 541-985 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960। दोस्ती टू मिट्स कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 01 5447 37, मोबाइल नम्बर 98 5 60 28 744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98 4 60 59 5 81,
3: 98 1 65 15 4 75।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 0161455966, 0161452966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 7 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: साइनमै खै सोल्टेर त अझसम्म आइपुगे
1: आउँदै होला नि साह्रै भेट्न मन लाग्या हो
0: ला। ए,
2: ओ, आयो हो, आयो।
3: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: समाजलाई जोड्न आमा मिलन।
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ।
2: सहकारी मार्फत सहकारी गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटे कि मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सहकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन।
0: स्वास्थ्य र निरोगी बन्न, योग र योगमा जीवन जोड्न आमा मिलन।
2: आमा मिलन संस्था एक, कार्यक्षेत्र अनेक,
0: आटै गर्न सकिन्छ। यसैको उदाहरण हो आमा मिलन।
2: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि

0: उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
2: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: यो खटारले फेरि टेन्सन दिए।
4: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
5: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
2: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्नचोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97-668-66-353, 98-122-44-584।
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000-1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
7: मानसिक समस्याबाट बच्ने उपायहरू:
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
8: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
9: देख्नु भएन औषधि हालेको
8: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
9: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
8: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
8: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
9: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
8: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
9: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
1: नेपाल सरकार विज्ञापन
10: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।
6: त्यस्तो के कुरा थियो श्रेया जुन भन्नको लागि मलाई यहाँसम्म बोलायो?
7: भन्नु पर्ने कुरा त धेरै नै छन् सतीश, तर अहिलेको लागि थ्री म्याजिक वर्डले नै काम चलाउनु पर्ला।
6: थ्री म्याजिक वर्ड
7: लेट्स गेट म्यारिड

हाम्रो सम्बन्ध सँगै हुन लेखिएको छैन रहेछ सूर्य। म पनि तिमीलाई धेरै माया गर्छु, तर तिमीले खोजेको जस्तो माया म भित्र छैन श्रेया।

0: सम्बन्धहरू एकिनार जस्तै हुने रहेछ, सँगै भएर पनि सँगै हुन नसक्ने।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा।

0: साइनमै खै सोल्जीहरू त अझ त माइक्रो आउँदै होला नि साह्रै भेट्न मन लाग्छ हो
1: एकांश त्यो डालो यता ल्या त
0: ल
1: ए सोल्जीहरू पनि आइहाल्यो नि
2: आयो हो सोल्जी नि आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

0: ऊ त्यो डाँडा पुगेछ
1: छैन
0: छैन त्यहाँ ठुलो ढुङ्गा स्थान छ अरे ढुङ्गा चढाएर पवित्र मनले जे माग्यो त्यही पाउँछ अरे मलाई त्यहाँ जाने ठुलो इच्छा

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य, यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: सत्यै बुझौ सफलता सुनौ साँचो सत्यै बुझौ। यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सफलता,
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह चौरासी सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: आहास, अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र